0: हार्दिक आमन्त्रण यही जेठ 24 गते देखि 28 गते सम्म दैनिक रूपमा बिहान 4:30 देखि बिहान 6:30 सम्म पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 देखि बिहान 6:30 सम्म स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10:00
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
0: नसाले रोग छिट्टै बढ्दै ध्यान नदिँदा जीवन खत्तम हुँदै सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धुम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
4: यो हो रेडियो टाइगर 90.2 MHz।
5: Radio Tiger Studio Time. अहिले बिहानको 6:00 छ।
6: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भुरीगाउँ बजार बर्दिया।
7: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईंलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
8: आज 2083 साल जेठ 22 गते शुक्रबार, सन् 2026 जून 5 तारीक अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि, आज विश्व वातावरण दिवस।
9: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
9: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
8: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अपनाउन आग्रह।
7: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा।
8: पशु मल मूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प, विदेशबाट फर्केका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
10: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक्त दिन सकिएन, कम से कम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन।
7: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार, लेबनानबाट इजरायल फिर्ता आउनुपर्ने माग।
8: र राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान, फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर, हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस वा यो भन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको 40 डिग्री सेल्सियस थियो। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। विभागले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बर्दाघाट, सुस्ता पश्चिम, पर्सा, बारा, रौतहट, सर्लाही, मौतरी, धनुषा, सिराहा र सप्तरीका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यस्तै कञ्चनपुर, कैलाली, नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न, बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै आज पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महासंघले जनाएको छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा शनिबार नयाँ दिल्लीको हैदराबाद हाउसमा उहाँका भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यस भोलि नै मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्नुहुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेटवार्ता हुने सम्भावना छ। यसैबीच रासोपा सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनु भएको छ। नयाँ दिल्लीको आईटीओको पेरेलाल भवनमा हिजो आयोजित नेपाली समुदाय संघको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै वहाँले आफू समृद्धिको ढोका खोल्ने उद्देश्य सहित भारत आएको बताउनुभयो। साथै वहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह व्यक्त गर्नुभयो।
2: विगतमा तरलता अभाव भएर दबावमा पर्ने गरेको नेपालको बैंकिङ प्रणाली केही वर्ष यता भने अधिक तरलताले समस्यामा छ। नेपाल राष्ट्र बैंक अनुसार अहिले 12 खर्ब भन्दा बढ़ी लगानी योग्य रकम तरलता बैंकिङ प्रणालीमा थुपिएर बसेको छ। यो भनेको अधिक तरलताको अवस्था हो। यता ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा यसको चौतर्फी असर परिरहेको छ। अर्थतन्त्रको सुस्थता र निजी क्षेत्रले कर्जा लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता धेरै बनेको छ। तरलता बढ़ाउनका लागि रेमिटेन्सले सहयोग गरिरहेको छ। चालू आर्थिक वर्षको साउनदेखि चैतसम्मको अवधिमा मात्र 11 खर्ब 55 करोड़ अमेरिकी डलर रेमिटेन्स नेपाल भित्रिसकेको छ। अमेरिकी डलरको मूल्य बढ़दै जाँदा तरलता बढ़न झनै सहयोग पुगेको खबर कारोबारले लेखेको छ।
3: आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान घटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082/83 53,44,69,00,000 रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20,91,00,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4,45,00,000,000 रूपियाँका दरले 10.5 महिनामा 46,76,00,000,000 अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21,00,00,000 मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकको खबर नागरिकमा छ।
2: विद्युतीय गाड़ी ईभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाँच गरिएका गाड़ीको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083/84 बजेट वक्तव्य सार्वजनिक हुनु अघि करको दर हेरफेर सम्बन्धी सूचना चुहिएको आशंकामा कोरोला र रसुवागढ़ी नाकाबाट भन्सार जाँचपाँच गरिएका 706 करोड़ विद्युतीय गाड़ीको सशस्त्र प्रहरी बल एसएसपीले नियन्त्रणमा एपीएफले नियन्त्रणमा लिएको छ। ती गाड़ी कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसम तथा कोरोला र रसुवाबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका गाड़ीमा सबैभन्दा बढ़ी बीवाईडीका छन्। नेपालमा बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इकले ग्राहकबाट पहिले नै बुकिङ सुनिश्चित भइसकेका कारण नेपालमा विद्युतीय गाड़ीको बढ़दो माग सम्बोधन गर्न आयात गरिएको जनाएको छ। आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटमा विद्युतीय गाड़ी ईभीको भन्सार शुल्क लगायतका नाकामा लाग्ने दस्तुरमा हेरफेर गरिएको छ। 776 विद्युतीय गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, कर र भन्सार जाँचपास यसपटक पनि विवादमा। मुस्ताङका भन्सार प्रमुख भन्छन्, मैले नियमअनुसार जाँचपास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। कान्तिपुरमा खबर छ। काया कैरनमा पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुशीको बात, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उही प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम, घाममा नहिन्न खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह, राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर, वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अरब कम, कर र भन्सार जाँच पास यसपटक पनि विवादमा लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा रासायनिक मलतर्फ अहिलेसम्मकै उच्च बजेट छुट्याएको छ। किसानले वर्षेनी अभाव झेल्दै आएको रासायनिक मलमा सरकारले 32 अर्ब 46 करोड़ रूपियाँ बराबर रकम विनियोजन गरेको हो। चालू आर्थिक वर्षमा मलका लागि 28 अर्ब 82 करोड़ रूपियाँ विनियोजन गरिएको थियो। रासायनिक मल सरकारको प्राथमिकतामा परे पनि यसको विकल्प र प्रोत्साहनका कार्यक्रम ओझेलमा परेका छन्। पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेती उत्पादनका लागि एउटा राम्रो विकल्प हुन सक्छ, अनि कतिपय उद्यमी र किसान आफैले पनि कम्पोस्ट मल बनाउन

0: प्रक्रिया र विधि पूरा गरी उत्पादन भएको कम्पोस्ट मलले गुणस्तर पनि कायम गरेको छ। यस्तो मल किलोमा 20 रूपियाँ पर्छ। सरकारले अनुदान दिने गरेको रासायनिक मल अनि आफूहरूले उत्पादन गर्ने गरेको कम्पोस्ट मल बारे किसानको बुझाइमा फेरि उद्यमी किसान डुम्रे
1: 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो। यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामी जसरी पनि हामी लड्न सक्थ्यौं। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ।
0: पशु मलमूत्र, पात पतिङ्गर, घर तथा कल कारखाना र तरकारी बजारबाट निस्कने फोहोर, काठको धुलो लगायतलाई मिलाएर व्यावसायिक रूपमा कम्पोस्ट मल उत्पादन गर्न सकिन्छ। सरकारले कम्पोस्ट मल र यसमा लागेका वा लाग्न चाहनेलाई प्रोत्साहन गर्नुपर्ने खाँचो छ भन्नुहुन्छ फेरि उद्यमी किसान लोकनाथ डुम्रे।
1: प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थोक त दिन सकिएन, अहिले भत्ता त दिन सकिएन भने कमसेकम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ, 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन। कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
0: कम्पोस्ट मल रासायनिक मलको विकल्प हो। अहिले रासायनिक मलको बढ्दो माग, सरकारको उच्च लगानी र माटो बिग्रदै गएको अवस्थामा माटोलाई सन्तुलन राख्न आयातित मलको मात्रा घटाउँदै जाने र देशभित्र उत्पादन भएको विभिन्न अर्ग्यानिक मलको प्रयोग बढाउनु पर्ने खाँचो छ, जसबाट देशभित्र अवसर खोज्ने, विदेशबाट फर्किएका र आय आर्जन गर्न चाहनेलाई जोड्ने मात्र होइन माटोको स्वास्थ्य सुधारमा पनि टेवा पुग्नेछ।
2: काठमाडौँको चन्द्रागिरी नगरपालिका 15 रहेको मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध किसान लोकनाथ डुम्रेसँग कृषि, पशुपालन र कम्पोस्ट मल बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला विधा सुविधा, दुरूपयोगको व्यापक गुनासो र आलोचना बीच सरकारले ती कर्मचारीको विधा बारे अध्ययन थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विधा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबै विधामा 731 कर्मचारी छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सम्बन्धमा हिजो मन्त्रालयमै बैठक डाक्नु भएको थियो। मन्त्रालय, आयोग, विभाग, केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा डाकेर उहाँले विधा सम्बन्धी विवरण माग गर्नुभएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: 3 साताको अवरोधपछि यही जेठ 6 खुकुलो बनाएको चिया निर्यातमाथि भारतले फेरि अवरोध शुरू गरेको छ। भारतीय चिया बोर्ड टी बोर्ड अफ इण्डियाले आयातकर्ताको गोदाममै पुगेर चियाको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायले निर्यात रोक्न थालेको चिया उद्यमीहरूको भनाइ छ। भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टबाट हरेक बोराको नमूना संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइन शुरू गरिएको उनीहरू बताउँछन्। प्रतिवेदन नआएसम्म चिया बिक्री तथा वितरण नगर्न निर्देशन दिएको छ। यसअघि वैशाख 18 भारतीय चिया बोर्डले नेपालबाट भारत जाने चियामा नयाँ स्ट्याण्डर्ड अपरेटिङ प्रोसिजर एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि 21 दिनसम्म निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले प्रत्येक ट्रकको परीक्षण नगरी ऱ्याण्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात फेरि शुरू भएको थियो। तर अहिले फेरि गोदाममै पुगेर नमूना परीक्षण गर्न थालिएपछि व्यवसाय अन्यलमा परेको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनुभयो। कोलकाता पुगेका आधा दर्जन भन्दा बढ़ी ट्रकबाट नमूना संकलन गरिएको 1 साता भन्दा बढ़ी भइसक्दा पनि अधिकांशको प्रतिवेदन आएको छैन। करिब 50,000 किलो नेपाली चिया अहिले भारतीय गोदाममै थन्किएको छ। कान्तिपुरमा भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध शीर्षकको खबर छ।
2: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु

0: नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
1: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
0: हाम्रा सेवाहरू:
1: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
1: निशुल्क औषधि वितरण,
0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पञ्चकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-2403।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। मोसाङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन, त्यो परिवारको आय आर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्य सर थियो। तर पछिल्लो 6 महिनादेखि घोडाको दाहिने आँखामाथि पलाएको ट्युमरले उहाँको मनमा चिन्ताको बादल मडारिएको थियो। शुरूमा सामान्य गाँठो जस्तो देखिएको ट्युमर विस्तारै ठूलो हुँदै गयो। आँखाको सेतो भागसम्म असर देखिन थालेपछि थकालीलाई घोडाको भविष्यको चिन्ताले सताउन थाल्यो। हिमालको कठोर भूगोलमा घोडा गुमाउन भनेको धेरैका लागि जीविकोपार्जनको महत्वपूर्ण साधन गुमाउनु हो। मुस्ताङमा घोडा र खच्चर केवल यातायातका साधन होइनन्, त्यहाँको जीवनशैलीका अभिन्न पात्र हुन्। सड़क पुगेका ठाउँमा समेत दुर्गम बस्ती, उकालो ओह्रालो बाटो र पर्यटकीय पदमार्गमा आज पनि यिनै पशु भरपर्दा सहयात्री बनेका छन्। मुक्तिनाथ जाने तीर्थयात्रीदेखि गाउँसम्म खाद्यान्न ढुवानी गर्ने काममा घोडा र खच्चरको भूमिका अझै उत्तिकै महत्वपूर्ण छ। कृषि तथा पशु सेवा कार्यालय परिसरमा भएको एउटा शल्यक्रियाले मुस्ताङ मात्र होइन समग्र हिमाली पशु स्वास्थ्य सेवामा नयाँ अध्याय थपेको छ। करिब 1.5 घण्टा चलेको शल्यक्रियामा 8 वर्षे भाले घोडाको आँखामाथिको ठूलो ट्यूमर सफलतापूर्वक निकालियो। सीमित स्रोत साधन, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थिति बीच सम्पन्न यो शल्यक्रियालाई हिमाली क्षेत्रमा अश्व प्रजातिमा गरिएको सम्भवतः पहिलो जटिल ट्यूमर शल्यक्रियाका लागि शल्यक्रियाका रूपमा हेरिएको छ। विशेष कुरा के थियो भने शल्यक्रियाका क्रममा मानिसमा प्रयोग गरिने आधुनिक एनेस्थेसिया प्रविधि सरको बेहोस पार्ने विधि अप्नाइएको थियो। पशुलाई सुरक्षित रूपमा बेहोस पारेर गरिएको उपचारले मुस्ताङमा पनि विशेषज्ञ स्तरको पशु चिकित्सा सेवा सम्भव रहेको प्रमाणित गरिदियो। गोर्खा पत्रमा घोडाको जटिल शल्यक्रिया सफल शीर्षकको खबर छ।
3: अब विदेशको खबर। लेबनानी हिजबुल्ला समूहका प्रमुख नाइम कासिमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताउनु भएको छ। उहाँले वृहत युद्ध विराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिनुभएको छ। अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्ध विरामका लागि सहमति जनाए लगतै हिजबुल्लाको प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लड़ाईको दिगो अन्त्यको लागि अन्तिम मौका भन्नुभएको छ। हिजबुल्लाले भने इजरायल लेबनान वार्तालाई अस्वीकार गर्छ।

0: समूह चरणमा खेल्नेछ। क्यानाडा, मेक्सिको र अमेरिकाको संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ 28 गतेदेखि शुरू हुँदैछ। काया कैरनमा अब केही खबर संक्षेपमा। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्कने कोशिश गरेका भन्दै आजको नयाँ पत्रिकाले खबर लेखेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको छ। महामन्त्री धवल शमशेर राणा सहित 187 जनाले पार्टी परित्याग गरेका छन्। महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ लगायतले पार्टी छाड्नु भएको हो।
0: सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी 6 दिनपछि जीवित फेला पर्नु भएको छ। ओखलडुङ्गाका 56 वर्षीय दावा जेठ 15 सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो।
1: करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधि नभएको कांग्रेसले जनाएको छ।
0: विश्वले वातावरण दिवस मनाइरहँदा नेपालमा भने वातावरण र जलवायुको मुद्दा ओझेलमा परेको विज्ञहरूले बताएका छन्। सरकारले हालै ल्याएको बजेटले आर्थिक वृद्धिलाई प्राथमिकता दिँदा त्यस्तो अवस्था सिर्जना भएको दावी गरिएको खबर नागरिक दैनिकले लेखेको छ।
1: क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिस्प्लाटिन औषधिको फेरि अभाव भएको छ। बजारमा औषधि अभाव देखिएपछि बिरामी मर्कामा पर्दै आएको क्यान्सर उपचारमा संलग्न अस्पतालहरूले जनाएका छन्।
0: र संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी सुझाव संकलन गरेको छ। काया कैरनमा अब पालो उखानको।
1: पीपलका रूखमा सल्लाका हाँगा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: तराईमा अत्यधिक गर्मीसँगै तातो लहरको जोखिम। घाममा नहिँड्न, खेतीपातीको काम साँझ बिहान गर्न र सावधानी अप्नाउन आग्रह।
0: बैंकको ब्याज दर न्यून भए पनि कर्जा लगानी हुन नसक्दा चौतर्फी असर। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम। कर र भन्सार जाँच पास, यसपटक पनि विवादमा।
1: पशु मलमूत्र र फोहोरबाट बनाउन सकिने कम्पोस्ट मल खेतीका लागि राम्रो विकल्प। विदेशबाट फर्किएका तथा स्वदेशमै अवसर खोज्ने युवालाई पनि आय आर्जनमा जोड्न सकिने।
0: लेबनान र इजरायलका राजदूतले घोषणा गरेको युद्ध विराम हिजबुल्लाद्वारा अस्वीकार। लेबनानबाट इजरायल फिर्ता हुनुपर्ने माग।
1: र राष्ट्रपति रनिङ सेल्ज खेलकुद प्रतियोगितामा एथलेटिक्स तर्फ नयाँ कीर्तिमान। फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकको बराबरी।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। ठूला बड़ा नेताहरूले अब सम्पत्ति विवरण बुझाउनु पर्ने प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना नेताको घरमा नेता र उनकी श्रीमती छिन्। श्रीमतीले पत्रिका पढ़िरहेकी छिन्। पत्रिकामा लेखिएको छ, सम्पत्ति जाँच बुझ आयोगद्वारा सम्पत्ति विवरण बुझाउनु सूचना जारी। त्यो देखेर नेता भन्दैछन्, नेता हुनु अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने डर लाग्छ। खै के गरौं के टेन्सन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं।

0: भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: बीस मेगावाट सम्मको जल विद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई सेयर लगानी गर्न आह्वान गर्ने।
1: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको ज्यान गयो। रोल्पामा जीप दुर्घटनामा तीन जनाको मृत्यु।
0: गर्मी बढेपछि नेपालगंजमा चरा चुरुङ्गी बचाऊ अभियान शुरू।
1: र वीरेन्द्रमा आजदेखि 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट हुँदै मेयर कप फुटबलको उपाधि, घरेलु टोली वीरेन्द्रनगरलाई जुम्ला उपविजेता। हिमाल पहाड तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जुम्लाको जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली सरकारले 20 मेगावटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने जनाएको छ। संघ सरकारको सहकारीमा सार्वजनिक निजी साझेदारीमा 20 मेगावटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने नीति प्रदेश सरकारले लिएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावटसम्मका जलविद्युत आयोजना कर्णालीवासीकै सेयर लगानीबाट निर्माण गर्ने सरकारी योजना रहेको छ। यसै गरी टोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ। कर्णाली प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत तथा मिनी ग्रिड मार्फत विद्युत विस्तार गर्ने उल्लेख गरिएको छ।
1: यसबीच कर्णाली प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कर्णेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। प्रदेश राजधानी संरक्षण कार्यक्रम अन्तर्गत बुलबुले कागव्याद बहुद्देश्य परियोजना यसैबीच पूरा गर्ने सरकारको योजना रहेको छ। कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई नै प्राथमिकतामा राखेको छ। यस्तै संघ सरकारको समन्वयमा सुर्खेत विमानस्थल विस्तार गर्ने, प्रादेशिक विमानस्थल निर्माणका लागि संघ सरकारसँग समन्वय गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कर्णाली प्रदेश सरकारले विगतदेखि नै कानूनमा ल्याएका नीति तथा कार्यक्रमहरू प्राथमिकतामा रहेका छन्। कृषिको उत्पादन र उत्पादकत्व बढ़ाउँदै खाद्य उत्पादनमा आत्मनिर्भरता तथा निर्यातलाई प्रोत्साहन गर्ने नीति लिने जनाइएको छ। प्रदेश सभामा आज पनि नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने बताइएको छ। यसैबीच कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले हिजो केही बेर संसद अवरूद्ध गर्नुभएको छ। सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि बसेको बैठकमा शर्माले शुरूमै राष्ट्रियताको सवाल उठाउँदै संसद अवरूद्ध गर्नुभएको हो। केन्द्रमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भारतीय भूमि नेपालले मिचेको भनाएको विषयमा प्रदेशसभामा कुनै छलफल नभएको भन्दै उहाँले विरोध गर्नुभएको हो। शर्माले 81 छापामा शैलीमा नीति तथा कार्यक्रम ल्याइएको आरोप पनि लगाउनु भएको छ।
0: भेरी नदीमा पौडी खेल्न गएका एक बालक डुबेर मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका 11 मटेलाका 13 वर्षीय अनिश गिरीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। बालक डुबेको खबर पाउनसाथ प्रहरी चौकी मटेलाबाट प्रहरी सहायक निरीक्षक बम बहादुर थापाको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरिएको थियो। उहाँलाई रूकुम पश्चिमको चौरजारी मिशन अस्पतालमा पुर्याए पनि बचाउन नसकेको प्रहरीले जनाएको छ।
1: रोल्पाको माझी गाउँ दुई घरती गाउँ स्थित शहीद मार्ग अन्तर्गत काला पहर क्षेत्रमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनजनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठले दाङ घोराई उपमहानगरपालिका सात देसाईका 25 वर्षीय चालक वीरबहादुर चौधरीको मृत्यु भएको बताउनु भएको छ। यस्तै दाङ दंगी शरण गाउँपालिका सात श्री गाउँका 40 वर्षीय जीवधन चौधरी र उहाँका श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। डबल क्याप गाड़ीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेकोमा दुर्घटना भएको बताइएको छ। स्थायी नम्बर प्लेटको बलेरो जीव सड़कबाट करिब 600 मिटर तल खसेको प्रहरीको भनाइ छ।
0: नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान शुरू गरिएको छ। बढ्दो गर्मीका कारण नेपालगंजका क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले संकटमा पर्ने भन्दै त्यहाँका केही युवाले अभियान शुरू गरेका हुन्। नेपालगंज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था शुरू गरेको बताउनुभयो। सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनः प्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालेको उहाँको भनाइ छ। यो अभियानमा जनावर अधिकार कर्मी सुभाष साहु, वातावरण अभियन्ता हेमन्त राज काफ्ले सहित समेत सहभागी हुनुहुन्छ। वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको पनि अभियन्ता काफ्ले बताउनु भएको छ। अहिले स्वर्गत रोडमा रहेका बोट तथा बिरूवामा त्यसरी राखिएको पानी राजा चोकसम्म राख्ने लक्ष्य लिएको छ। बढ़दो तापक्रम र जलवायु परिवर्तनको प्रभाव बीच नेपालगंजमा शुरू भएको यो अभियानले मानव र प्रकृति बीचको सह अस्तित्वलाई थप मजबूत बनाउने अपेक्षा गरिएको छ।
1: धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
5: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
6: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
7: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
7: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ,
4: दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
6: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
5: डाक्टर अनिल कुमार चौधरी कल्सन्डेन आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
8: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
9: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
8: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
9: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
8: अन्कल सेवाहरू,
9: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480 22229 र 98605 22229।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जनको समय बाघ झै
10: सहयोगी शैक्षिक वातावरण।
11: स्वास्थ्य क्षेत्रमा उत्कृष्ट करियर बनाउन चाहने विद्यार्थीका लागि कैलपाल हस्पिटल एन्ड कलेज भरपर्दो गन्तव्य बनेको छ।
10: सम्पर्क कैलपाल हस्पिटल एन्ड कलेज सुर्खेत रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081534317, 081536275। स्वास्थ्य क्षेत्रमा सफल भविष्य निर्माणको सही आधार।
6: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरी सँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले 20 MWसम्मको जलविद्युत आयोजना आफै निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा, कर्णालीवासीलाई स्वयं लगानी गर्न आह्वान गर्ने, भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको ज्यान गयो, रोल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु लगायतका खबर प्रस्तुत गरे।
0: अब बाँकी खबर। कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले कर्णालीका दुर्गम जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेको छ। प्रदेश प्रहरी अस्पतालको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साबी कर्णालीका जिल्लामा सेवा प्रदान गरिएको हो। अस्पतालका सूचना अधिकारी एवं प्रहरी निरीक्षक डाक्टर सञ्जीव खड्काले अस्पतालले विशेषज्ञ सहितको निशुल्क सेवा दिएको बताउनु भएको छ। हुम्ला, डोल्पा, मोगु, कालीकोट लगायतका जिल्लामा प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम सेवा दिएको उहाँको भनाइ छ। स्वास्थ्य शिविरमा मानसिक तथा दीर्घ रोग, मादक पदार्थ सेवनको असर, लेख लाग्नु र हिउँले खाने सम्बन्धी समस्याको प्राथमिक उपचारको बारेमा जानकारी दिएको छ। प्रदेश प्रहरी अस्पतालका प्रमुख हाडजोनी तथा नशा रोग विशेषज्ञ प्राविधिक प्रहरी नायक उपरीक्षक डाक्टर श्यामकृष्ण लौडारी सहित 7 जना प्रहरी स्वास्थ्य कर्मीको टोलीले जिल्लामा पुगेर सेवा दिनुभएको हो। प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म कर्णाली प्रदेशको दैलेख, जाजरकोट बाहेक 8 जिल्लामा सम्पन्न भइसकेको छ। अबको केही महिनामा बाँकी 2 जिल्लामा सेवा दिने गरी योजना निर्माण गरिएको अस्पतालका अधिकारीले बताएका छन्।
1: नियमित मर्मत सम्भारको अभावका कारण वर्षायाम लागेसँगै कालीकोटका ग्रामीण सड़कको अवस्था अत्यन्त जोखिमपूर्ण बनेको छ। विभिन्न स्थानीय तहका ग्रामीण सड़कमा माटो थुपिने, सड़क बासिने र कटान हुने हुँदा सवारी साधन सञ्चालनमा ठूलो समस्या भएको स्थानीयले गुनासो गरेका छन्। कालीकोटको राजकोट नगरपालिकाको मूल सड़क वर्षौंदेखि स्तरोन्नति र नियमित मर्मत नहुँदा हिलाम्मे बनेको छ। सड़कमा साना ठूला खाल्टाखुल्टी, ढुङ्गा र माटो जमेकाले पैदल यात्रा समेत जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ। स्थानीय प्रकाश शाहले नगरपालिका कार्यालय अगाडि कालोपत्री सड़क र चौरमा दुबो रोपेर आकर्षक बनाइए पनि अन्य सड़कको अवस्था जीर्ण रहेको बताउनु भएको छ। सड़कको अवस्था बिग्रदै गएपछि दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामी, ओसार प्रसार तथा विद्यार्थीलाई विद्यालय आवत जावतमा समेत समस्या हुने गरेको उहाँको भनाइ छ। राजकोट नगरपालिका वडा नम्बर 5 देखि वडा नम्बर 1 सम्मको सड़क पूरै हिलाम्मे बनेको छ। जिल्लाका पलाता, पाचाल झरना गाउँपालिका, सान्ने त्रिवेणी गाउँपालिका, खाडाचक्र नगरपालिकाका ग्रामीण सड़कमा पनि उस्तै शास्ति रहेको छ। सड़क सुरक्षित र दिगो बनाउन स्थानीय सरकारले तत्काल मर्मत तथा आवश्यक संरचना निर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन्।
0: कर्णालीका हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेका छन्। स्थानीयले गाउँ छाड्ने क्रम बढ़नु, विद्यार्थीलाई शहरका विद्यालयमा पढ़ाउनु तथा धार्मिक विद्यालयमा भर्ना गरिनुले ती विद्यालयमा विद्यार्थीको संख्या घटेको हो। जिल्लाको उत्तरी क्षेत्र नामका गाउँपालिकाका 4 विद्यालयमा 5 भन्दा कम विद्यार्थी रहेको शिक्षा विकास र सम्बन्धन इकाइले जनाएको छ। 5 भन्दा कम विद्यार्थी रहेका नामका गाउँपालिकाका विद्यालयमा वडा नम्बर 1 को नमबुद्धमा 4 विद्यार्थी, वडा नम्बर 6 को लिम्बीको भ्रिकुटीमा 5 तथा वडा नम्बर 4 को हिमालयमा 5 र वडा नम्बर 5 कै खिरपानीमा पनि 5 विद्यार्थी रहेका छन्। यी विद्यालयलाई नजिकका विद्यालयमा गाभ्ने सम्बन्धमा परिपत्र गर्ने तयारी रहेको कार्यालयले जनाएको छ। विद्यालय भएका बस्तीमा स्थानीयले गाउँ छाड्ने क्रम बढ़दै जानु, विद्यार्थीहरू शहर तथा सदरमुकामका विद्यालयमा भर्ना हुनु र लामा समुदायका विद्यार्थी धार्मिक विद्यालयमा जानु जस्ता कारणले विद्यार्थीको संख्या घटेको नामसा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।
1: अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा तातो हावाको लहर, हिट वेभ तथा अत्याधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन मौसमविदहरूले सम्बन्धित सबैलाई आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले बाँके, बर्दिया, दाङ लगायत तराई मधेस क्षेत्रका नागरिकलाई तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरेको छ। यस्तै कैलाली, कञ्चनपुर, सुर्खेत लगायतका जिल्लाका नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनिएको छ। तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउलिने, चक्कर आउने, बेहोश हुने, मांसपेशीहरू दुख्ने, वान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेका बेला घरबाट बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोल पिउन र ताजा तथा स्वास्थ्यकर खाना खान सुझाव दिएको छ। यस्तै खेतीबारी तथा अरू बाहिरी काम बिहान वा साँझको समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
6: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषारी छटा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
12: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूवात गरौं। अन्न गेडागुडी साग सब्जी फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
13: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
14: यस सप्ताहका मुख्य कार्यक्रमहरू प्रभात फेरी विद्यालयमा सचेतनामूलक कार्यक्रम जैविक विषादी तथा सामग्री वितरण स्कूल शिक्षा कार्यक्रम विद्यालय शिक्षा कार्यक्रम विषादी विष हुन् औषधि होइनन् रासायनिक विषादीको विकल्पहरू रोजौं आफू र पर्यावरण जोगाउ विस्तृत जानकारीका लागि नजिकको कृषि शाखा वा कृषि विकास कार्यालय अथवा एकीकृत कृषि प्रयोगशालामा सम्पर्क राखौं। आयोजक एकीकृत कृषि प्रयोगशाला सुर्खेत प्रवर्धक भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश कपुरकोट गाउँपालिका सल्यान। सिटी भिटीबाट सम्बन्धन प्राप्त कलेज अफ अलाइड नेपालगञ्ज बाँकेमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलिसकेको जानकारी गराउँदछौ।
11: यदि तपाईँ स्वास्थ्य तथा प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य बनाउन चाहनुहुन्छ भने अब ढिला नगर्नुहोस्। अनुभवी शिक्षक आधुनिक प्रयोगशाला व्यावहारिक सिकाइ र उत्कृष्ट शैक्षिक वातावरण सहित कलेज अफ अलाइड तपाईँको सफल भविष्यको भरोसा योग्य गन्तव्य बनेको छ।
14: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए डिप्लोमा इन फार्मेसी पीसीएल इन मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी पीसीएल इन अप्थाल्मिक असिस्टेन्ट ओए डिप्लोमा इन फिजियोथेरापी डिप्लोमा इन सिभिल इन्जिनियरिङ प्री डिप्लोमा इन सर्वे इन्जिनियरिङ अमिन प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण सुविधा सम्पन्न आफ्नै भवन भएको अनुभवी तथा दक्ष शिक्षकद्वारा अध्यापन आधुनिक तथा सुविधा सम्पन्न प्रयोगशालाहरू व्यवस्थित लाइब्रेरी सुविधा सफा तथा हाइजेनिक क्यान्टिन खेलकुदका लागि पर्याप्त स्पोर्ट ग्राउन्ड अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता उत्कृष्ट शैक्षिक नतिजाको इतिहास प्र्याक्टिकल अर्थात् प्रयोगत्मक शिक्षामा विशेष जोड
14: गुणस्तरीय शिक्षा व्यवहारिक सिकाइ र विद्यार्थीको उज्जवल भविष्य निर्माण
11: एचए र फार्मेसी कार्यक्रमको फारम भर्ने अन्तिम मिति यही जेठ 10 गतेसम्म अन्य कार्यक्रमहरूमा भने सिधै भर्ना हुन सकिनेछ।
14: सम्पर्क कलेज अफ अलाइड नेपालगञ्ज बाँके सम्पर्क नम्बर 081537546 081538260 98580 30305 98480 91037 वेबसाइट
10: www.collegeofallied.com गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाई र उज्जवल भविष्यको भरपर्दो आधार।
15: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरी सहित विभिन्न एफएम रेडियोहरूबाट पनि हामीलाई सुनिरहनु भएको छ। तिनजेला हामीले छिमेक शेरफेरो लगायतका खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकी खबरमा सोझै खेल खबर। कर्णाली प्रदेशको राजधानी ब्रेडनरमा आजदेखि 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता शुरू हुने भएको छ। अहिले 7:30 बजे प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम राखिएको कर्णाली क्रिकेट प्रदेश संघले जनाएको छ। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगितामा देशका सातवटै प्रदेशका खेलाड़ीको सहभागिता रहनेछ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश क्रिकेट संघका अध्यक्ष पद्म खड्काले प्रतियोगिता आईसीसी 19 वर्ष मुनिको महिला विश्वकपका लागि नेपाली टोली छनौटको आधारका रूपमा सञ्चालन गर्न लागि जानकारी दिनुभएको छ। उहाँले प्रतियोगिता सञ्चालनका लागि करिब 1 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको पनि बताउनु भएको छ। प्रतियोगिताको विजेता टोलीले 5 लाख रूपियाँ तथा उपविजेता टोलीले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाड़ीलाई 40,000 तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनै 25,000 पुरस्कार प्रदान गर्नेछ। कर्णाली प्रदेशले गत वर्ष पहिलो पटक पुरूषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको अनुभवका आधारमा यसपटक महिला क्रिकेटको राष्ट्रिय प्रतियोगिता समेत व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी गरिएको पनि खड्काले बताउनु भएको छ। प्रतियोगिताका खेलहरू ब्रेनर स्थित कालुङचोक क्रिकेट मैदान र कर्णाली प्रदेश रंगशालाको माथिल्लो मैदानमा सञ्चालन हुने बताइएको छ।
0: मेरकप फुटबलको उपाधि घरेलु टोली वीरेन्द्रनगरले जितेको छ। सुर्खेतको रंगशालामा भएको फाइनल खेलमा जुम्लालाई 1-0 गोल अन्तर हराउँदै वीरेन्द्रनगरले उपाधि जितेको हो। खेलको 5 मिनटमा वीरेन्द्रनगरका विक्रम ओलीले गरेको गोलले उपाधि जित्न पर्याप्त भयो। जुम्ला दोस्रो सेमी फाइनलमा सुर्खेतको सिम्तालाई 4-0 र वीरेन्द्रनगरले पहिलो सेमी फाइनलमा सुर्खेतको पञ्चपुरीलाई पेनाल्टी सुटआउटमा 6-5 हराउँदै फाइनल पर्यन्त पक्का गरेका हुन्। जितसँगै उपाधि विजेता वीरेन्द्रनगरले 4 लाख र उपविजेता बनेको जुम्लाले 2 लाख रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। कर्णाली प्रदेश फुटबल संघको आयोजना र वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगितामा कर्णालीका जिल्ला र पालिका गरी 13 टोलीको सहभागिता रहेको थियो।
1: खेल खबरसँगै रेला बिहानको भेरी खबर सकियो। बिदा हुन अघि यसका मुख्य खबर फेरि एकपटक।
0: बीस मेगावटसम्मको जलविद्युत आयोजना आफैले निर्माण गर्ने कर्णाली प्रदेश सरकारको घोषणा। कर्णालीवासीलाई शेयर लगानी गर्न आह्वान गर्ने।
1: भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर 1 बालकको ज्यान गयो। रोल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु।
0: गर्मी बढेपछि नेपालगंजमा चराचुरुङ्गी बचाउ अभियान शुरू।
1: र ब्रेनरमा आजदेखि 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट हुँदै मेयर कप फुटबलको उपाधि घरेलु टोली ब्रेनरलाई जुम्ला उपविजेता। हस्तारीलाई बिहानको भेरी खबर सक्यो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
16: तपाईको गाउँमा तपाईको ठाउँमा तपाईको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
17: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बजेदेखि बिहान 6:30 बजेसम्म पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरू पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
18: योग हो तार जिंदगी को।
6: वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 देखि बिहान 6:30 सम्म स्थान ठाकुर बाबा नगरपालिका साथ कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया। पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
18: यही जेठ 23 गते शनिबारको दिन
6: बिहान 10:00 पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
19: दिनका कामो टाटल भयाल बक निसेक जाय मै त बिहान नि खेतवा जाइदु ना छाइ
20: बाबा लोई छाता फेलै जाओ खेतवा से लौटे बेर महा कर्रा घाम रठा
19: ए का बिसिनु का बिसिनु कलक छा त बिसाइ टुका हुँ लान्ट छाटा ओहो मै त यी पानीक बोटलिङ जीवन जलझल मिलाइ बिसारनु
20: तु बिस्ताजी ठोकैका मै त मन पानी जीवन जल मिला खाडेर रोक्नु बाबा बेन सुई पानी भरि सक्खु पिहना पस्ना नसे निकर गजु सुक्खा हो जाटका
19: पटावा मही अब बिहानका काम दिनका आराम
20: हा त बिहान काम दिनका आराम
21: गर्मी मौसममा लू चिटिङ्गा घामुनसे बचकला छाटा नकी कपार छोपक निङ्गी ध्यार से ध्यार पानी पी शरीर जूर ढरक लाग मौसमी फलफुल खाई ओ घर स्कूल के छामी जुरार बनेना जुगार लगाई
22: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
23: यो हो बर्दिया को
24: सूचना समाचार अनि मनोरंजन को साथ ही रेडियो

प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एगो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर

0: 9952 39743 प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स गुलरिया रोड किसान एडु नजिकै भुरीगाउँ बजार बर्दिया।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842457517।
4: गर्जन छ सधैँ बाघ झैं बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन अञ्जना, पैसा छन् शान्ति गरेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनीको किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 9815 72681 र 9814 24650।
2: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: सन्जो कहाँ हो कि यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश तर्फ न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाजाए ओ मारासे, म पनि नमन सपिङ सेन्टरमा जाइतु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाप चाहिँ।

0: श्रीराम काका के चल्दैछ?
1: टाइगर एफएम चलिरहेछ।
2: बर्दियाको आवाज रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भिगा बजार बर्दिया।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
5: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भण्डार पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
6: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
7: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खात ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
10: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-649-20-111।
11: हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका 7, कानपुर स्थित खेल मैदान, मोहनपुर, बर्दिया।
2: यो हो रेडियो टाइगर 910.2 MHz।

0: कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहनुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ के भन्छ फले ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ तपाईँका मेषवादी बारो राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कुराहरूको जानकारी दिने प्रयास गरिरहेको छु। तपाईँ यतिखेर सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकै साथमा सुनिरहनु भएको छ र तपाईसँग भएका विशेष विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं। हामी 98453 97658 र 98142673601 हामी सीधा रूपमा तपाईसँग कुराकानी गर्दै तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी हरेक दिन तपाईलाई 8 बजेदेखि 9 बजेसम्म सेवा दिइरहेका छौं। तपाईले दुईटा नम्बरमा फोन गरेर भर्खरै रेडियोबाट कार्यक्रम सुनेर तपाई हामीलाई सिधा सम्पर्कमा रहेर कुराकानी गरेर आफ्नो जन्ममिति अनुसार चिन्हहरू हेराउन सक्नुहुनेछ। अर्को कुरा रह्यो, हामी खानपारीमा छौं, खानपारीमा आउने उपस्थिति राम्रो भइरहेको छ, हामी केही दिन रहनेछौं खानपारीमा। यसै गरी तपाईँहरू आइरहनु भयो भने हामी केही दिन रहने कुराको वाचा गर्छौं। खानपारी बजारमा चाँदनी चोकमा रहेको होटल होराइजन, चाँदनी चोकबाट फूलपाती चोक जाने बाटोको पहिलो घर, ठूलो घर छ त्यहाँ, त्यो घरमा बाहिरपट्टि सिसा लगाएको घर छ। एउटा कुरा के भइरहेको छ भने घरमा आमा बाबाले सुन्ने, छोराहरूलाई यहाँ पठाउँदाखेरि कहाँनिर हो भन्दा थाहा नहुने अवस्था छ। आमाहरूले बाबाहरूले पनि के भन्नु पर्यो भने त्यहाँ होराइजन होराइजन सम्झिनु पर्यो, होटल होराइजन है भन्नु पर्यो, चाँदनी चोकैमा गएर अथवा हामीलाई सम्पर्क गर्न लाउनु पर्यो। त्यस्तो गर्नुभयो भने धेरै कुरामा सहज हुन्छ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल जेठ 22 गते हो, आज शुक्रबार। तदनुसार ईस्वी सन 2026 रह्यो, आज जुन 5 तारीक, नेपाल सम्मत 1146 रहेको छ। अनलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु अधिक ज्येष्ठ कृष्ण पक्ष सूर्य उदयमा पवित्र दिन आज पञ्चमी 41 घडी 41 पला रात्रिको 9:50 श्रवण नक्षत्र 55 घडी 1 पला 27:10 ब्रह्मयोग 7 घडी 4 पला कौलवकरण 10 घडी 27 पला आज आनन्द युगमा भने धुम्रयुग रहेको छ। आजको दिनमानको समय 34 घडी 34 पला बिहान सूर्य उदय 5:10 जाँदा भयो, साँझ सूर्यास्त 6:55 रहनेछ। आज विश्व वातावरण दिवस पनि पञ्चाङ्गमा रहेको छ। आज विश्व वातावरण दिवस, आज वातावरण स्वच्छ राखौं। वातावरण भन्नाले हामीले बुझेको माटो र रुख बिरुवा र खोला नाला मात्रै होइन, हाम्रो मुखबाट आउने बाढी, हाम्रो मुखबाट आउने हाम्रो शब्द पनि एउटा ब्रह्म हो। यो शब्दले पनि वातावरणलाई दूषित बनाइरहेको हुन्छ। बोल्दा पनि सधैँभरि हामी आफ्नो सकारात्मक सोचका साथ सात्विक शब्द प्रयोग गरौं। यो बोल्दा पनि धेरै रिस जहा ईर्ष्या गर्ने काम नगरौं। बोलीबाट पनि धेरै कुरामा वातावरण सुन्दर र सफा बन्न सक्छ, यो मेरो संकल्प तपाईँलाई सुनाएको छु। आजबाट बोल्ने, थोरै बोल्ने, मिठो बोल्ने, सबैलाई राधे राधे हजुर भन्ने, नरिसाउने, कहिल्यै पनि बोल्दा अपशब्दहरू प्रयोग नगर्ने, बोल्दाखेरि झर्किएर ठूलो आवाजमा नबोल्ने गर्यो भने हामी पनि साँच्चीकै वातावरणलाई सफा राख्न सक्ने एउटा मानव बन्न सक्छौ। हामी मान्छे मानव र मानिस र मुन्छे हुन्छौ। मुन्छे भन्ने शब्दले राम्रो होइन, हामी मानव बनौ, हामी मानव र मानिस बनेर हामी यो भूगोललाई स्वच्छ र सफा राख्ने, यो वातावरणलाई दुर्गन्धित नबनाउन हामीले बोलेका शब्द रूपी ब्रह्मले पनि धेरै कुरामा सहज पुर्याउँछ। त्यसो भएको हुँदा तपाईँ हामी यसैलाई प्रयास गर्दै बोल्दाखेरि शुद्ध सफा र निर्मल स्वच्छ शब्दहरू प्रयोग गरेर हामी पनि शान्त बनौ, यो सबैलाई शुभकामना। अब पालो ग्रह गोचर रहेको छ, सूर्य यतिखेरको अवस्थामा वृष राशिमा रहनु भएको छ, चन्द्रमा मकर राशिमा हुनुहुन्छ, मंगल ग्रहको अवस्था मेष राशिमा रहनु भएको छ भने बुध ग्रह यतिखेर हेर्दा मिथुन राशिमा, बृहस्पति कठोर राशिमा रहनु भएको छ भने शुक्र ग्रह मिथुन राशिमा रहेका छन्, शनि ग्रह मीन राशिमा छन्, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा जानकारी गराउँछु तपाईँका राशिफलले के भन्छन्, आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बाह्र राशिफलले कसरी तपाईँको दिनलाई अगाडि बढ़ाइरहेको छ भन्ने कुरामा तपाईँका राशिफल यस प्रकार रहन सक्छन्। तपाईँको पनि राशिफल सुनेर आजको दिनलाई निर्धारण गर्नको लागि अनुरोध गर्छु। यतिखेर प्रस्तुत छ तपाईँका राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन सफल बन्न सक्छ, कर्म बलवान छ, तपाईँलाई प्रशंसा गर्ने मान्छे धेरै भेटिन्छन्, उन्नति र प्रगतिको लागि धेरै कुरामा शुभ छ। गर्दै आएका नयाँ कामलाई सकारात्मकका साथ अगाडि बढ़ाउनु, दाम्पत्य जीवनमा सुख रहेको छ, वैदेशिक यात्राको लागि शुभ, मन प्रसन्न रहने योग छ। उन्नति र प्रगतिको लागि वातावरणहरू राम्रो छन्, लामो दूरको यात्राहरूमा सहज हुनेछ, गर्दै आएका हरेक काममा पनि सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि आजको राशिबाट मिथुन राशिलाई संकेत छ। सोचेका कामहरूबाट सकारात्मक हुन सक्छ, तपाईँले गरेका कर्महरू सकारात्मक छन्, प्रेममा सफलता, वैदेशिक यात्राको तयारी गर्दै हुनुहुन्छ, काममा सफलता मिल्नुका साथसाथमा सामान्य स्वास्थ्यले पनि साथ नदिन सक्छ, तपाईँको लागि अचानक घरमा अतिथिहरूको आगमन राशिमा संकेत छ। सिंह राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि शुभ रहेको छ, मान सम्मानमा वृद्धि हुन्छ, नबनेका कामहरू बन्दै जान सक्ने सम्भावना सिंह राशिलाई देखिएको छ, छैटौं ग्रह परे तापनि ग्रहमा अलिकति सावधानी, खानपिनमा विशेष ध्यान दिनु, व्यवहार बोल्दा र स्वच्छ बोल्दा आजको दिन सफा रहन सक्ने युग राशि सिंहलाई संकेत छ। विद्यार्थीको लागि विद्या राम्रो छ, सन्तान प्राप्तिको लागि शुभ समय आएको छ, तपाईँको आजको लागि सन्तानबाट नयाँ र खुसीका समाचार सुन्न पाइन्छ, राजनीतिक अवस्थामा पनि शुभ छ, महत्वपूर्ण वस्तुहरू बार प्राप्त हुन सक्छ, अचानक मन पर्ने व्यक्तिहरूसँग भेटघाट हुन सक्छ, नयाँ प्रेम प्रस्तावहरू पनि आउन सक्ने योग छ। तुला राशि हुनेको लागि आजको दिनमा मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ, तपाईँले सोचेका काममा सफलता मिल्नेछ, आजको दिनबाट हेर्दा कहिलेकाहीँ कसै कसैलाई भने पेटको र छातीको समस्या एकदम सास फेर्न गाह्रो भएको जस्तो अवस्था हुन सक्छ, सावधानी अपनाउनु, तुला राशिले अलिकति केही मनमा भने संकल्प लिनुपर्छ, काममा सफलता नआत्तिकन अगाडि बढ्नुहोला, मनमा ओम ओम शब्दहरू उच्चारण गर्दै अगाडि बढ्नु, तुला राशिको लागि दिन शुभ रहेको छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ, आँटेका ताकेका कामहरूबाट पनि सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ, मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथसाथमा इष्टमित्रहरूले पनि साथ दिने योग रहेको छ। मान सम्मानमा वृद्धि हुनेछ, आँटेका ताकेका कामबाट सफलता मिल्छ, लामो दीर्घ यात्राहरूबाट सहज हुनुका साथसाथमा साथीभाइबाट पनि सहज हुने योग राशि धनुलाई संकेत छ।
1: मकर राशि
0: लग्नमा चन्द्रमा छन्, ऐश्वर्य थपिन्छ, धनस्थानमा राहु हुँदा खर्च धेरै बढ्न सक्छ, तर आज गरिएका खर्चले भोलिलाई फाइदा मिल्ने खालका योगहरू पनि छन्, कारण हो बृहस्पति उच्चको दृष्टि तपाईँको राशिमा पर्नु, अध्यात्म चिन्तन, मन्दिरको दर्शन, देवताको दर्शन गर्नु शुभ हुन्छ। बाह्रौं चन्द्रमा लग्नमा राहु, दिन बिग्रिएको छ, दाँतको रोग लाग्छ, गिजामा समस्या आउँछ, औषधि मूलमा धन खर्च हुनेछ, प्रेम र पति पत्नी बीचको सम्बन्ध भने खटपट हुन सक्छ, झै झगडाको माहौल सृजना हुन्छ, सावधानीका साथ अगाडि बढ्नु राम्रो हुन्छ। र अन्त्यमा मीन राशिको लागि भने आजको दिन स्वच्छ, पवित्र, मंगलकारक रूप छ, स्वास्थ्यमा सुधार हुन्छ, वैदेशिक यात्राको लागि तयारी केही गर्दै हुनुहुन्छ, राम्रो छ, पठन पाठनको लागि शुभ रहेको छ, यतिखेर हेर्दा पञ्चम स्थानमा आफ्नो ग्रह जाँदा सन्तान प्राप्तिको लागि पुत्र प्राप्ति एकदम सहज हुनेछ, अबको 13 महिना पनि तपाईँको लागि सहज बन्न सक्ने योग राशिमा संकेत देख्न सकिने योगहरू राशिमा देखिएका छन्।
2: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: पृष्ठको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601।
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको स्तम्भ सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

व्यवसायमा छौं हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि तपाईहरूसँगका विशेष कुराहरूको जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईहरूसँग भएका धेरै भन्दा जानकारी हामी दिने एउटा प्रयास गरिरहेका छौं र हामी तपाईसँगका विशेष कुराकानी र तपाईसँग भएका विभिन्न कुराहरूको जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूलाई समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी तपाईसँगका आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई जानकारी गराइरहेका छौं। यतिखेर कोही जिज्ञासु लाइनमा आइरहनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, ए भगवान, के हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर?

0: फिकल देखि हो
1: फिकलबाट को बोल्दै हुनुहुन्छ यतिखेर फिकलबाट
0: नरेन्द्र पौडेल हजुर
1: नरेन्द्र पौडेल कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ नरेन्द्रजी यतिखेर
0: यतिखेर हजुर म यो फिकल एफएमबाट सुन्दैछु
1: रेडियोको भोलम सामना गर्नु फेरि फोन फ्याट काटिन्छ नरिसाउनु होला अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ भन्नु त
0: फिकल एफएममा हजुर
1: हो
0: हजुर सर
1: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्ने भन्नु त साल महिना गते समय
0: छोराको बारेमा हेर्नु छ
1: साल महिना गते समय भन्नु त
0: 2058 साल
1: अन्ठाउन्न सालको वैशाखको चार गते के बार परेको थियो वैशाखको चार गते
0: वैशाख चार गते 11:10 जाँदाको जन्म
1: 11:10 के बार थियो भनेर सोधेको मैले हजुरलाई
0: बार मंगलबार हजुर
1: मंगलबार बिहान कि बेलुका हो भयो
0: जन्म यो इलाम जिल्ला
1: इलाम जिल्लामा तपाईँको छोरा है
0: हजुर मेरो छोरा
1: यहाँबाट हेर्दाखेरि 58 सालको वैशाखको 4 गते 11:10 श्रवण नक्षत्रको विशेष गरी चौथो पाउबाट खोम कुमार नाम आउँछ मकर राशि हुन्छ नवमी भन्ने तिथिमा जन्म भएको छ लग्न कर्कट लग्न देखिन्छ कर्कट लग्नको मालिक हजुर खोम कुमार आउँछ नाम खोम कुमार अथवा खोमनाथ के नाम राख्नु भएको छ भन्नु त
0: त्यही छ शीतलको नाम
1: त्यही छ खोम कुमार नाम आउँछ मकर राशि हुन्छ लग्नमा कर्कट लग्न देखिन्छ कर्कट लग्नको मालिक चन्द्रमा सप्तम स्थानमा छ राम्रो छ पढाइमा राम्रै हुनुपर्ने अलिकति बीचमा राहु भन्ने ग्रहले सतायो राहु ग्रहको शान्ति गर्नु भएको थिएन भने पढाइ बिग्रियो राहुको शान्ति गरे भए राम्रै हुन्छ टेक्निकल इन्जिनियर पढ्नुपर्ने मान्छेको सिद्धान्त देखियो तर राहुले सखा पार्यो है
0: हजुर
1: के भयो पढाइ
0: पढाइ त राम्रै छ यो 12 पास गर्यो
1: अनि अहिले यो राहु भन्ने ग्रहको शान्ति गर्नु भएको छ कि छैन
0: ग्रहको शान्ति चाहिँ गरेको छैन यतिखेर चाहिँ तर अब कस्तो हुन्छ के गर्छ
1: राहुको शान्ति गर्नु बृहस्पति पनि बलवान छ राजयोग परेको छ सरकारी जागिरमा पनि राम्रो हुन्छ वैदेशिक यात्रा पनि शुभ हुन्छ राम्रो छ यस्तो मान्छेले विदेश जानै पर्दैन नेपालमै केही गर्यो भने ठूलो उन्नति गर्छ तर 27 राहु भन्ने ग्रह छ यो 27 राहुले अलिकति खराबी गर्छ 27 राहुले धेरै कुरामा अशुभ गर्छ 27 राहुले अलिकति दोष रूप दिने खालको योग परेको छ है
0: अनि गुरु यसले बाबुआमाको लागि कस्तो के गर्छ त
1: यसले बाबुआमाको लागि राम्रै गर्छ बाबालाई धेरै माया गर्छ आमा अलि रोगी रोगी हुनुहुन्छ अरे नसाको टाउको रोगी रगतको रोगी तपाईँको श्रीमती हो त चिनाले त्यही भन्यो हो कि होइन घरमा त्यस्तै
0: टाउको दुःख भन्छ अनि यो केटा त टाउको दुःख भन्छ सबै कोही बेला
1: राहु मैले के भने राहु भन्ने ग्रह छ भने हो राहु तपाईँको द्वादश स्थानमा भनेको 12 घर भनेको शिर भाग हो शिरमा गएर राहु बसेको छ यही राहुले अलिकति कामहरू बिगारिदिन सक्छ राहुले कहिले काहीँ संगत बिगारिदिन सक्छ राहु भन्ने ग्रहको 18,000 पल्ट जप पूजा पाठहरू गर्नु साह्रै राम्रो हुन्छ अरू त्यस्तो केही आचिनु पर्ने ग्रह छैन है त
0: अनि गुरु यो के वास्तु के छ घरको कस्तो छ के छ
1: वास्तुको लागि राम्रो छ सबै कुरा ठिक छ राहुको भन्दा शान्ति गर्नु पर्दैन राहुको शान्ति गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ अहिले छुट्टिन्छु म है अरू सबै ठिकै छ नआतिनु होला राहुको शान्ति गराउने तयारी गर्दै गर्नु होला है त भयो दुई अङ्क राम्रो हुन्छ रातो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ अहिले ठिक छ ग्रह आतिर्नु पर्दैन ग्रह शान्ति गर्नु अब अरूको बिग्रेको भनेर तपाईँलाई पनि बिगार्ने कुरो भएन जसको जे छ त्यही हुनु पर्यो है त
0: हुन्छ जय गुरु राधे राधे
1: राधे श्याम हजुर कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग इलामबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं लामो समयदेखि हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष कामहरू तपाईँलाई जानकारी दिइरहेका छौं हामी यतिखेर खाँदबारी संखुवा सभाबाट तपाईँलाई भेट्नको लागि खाँदबारी आएका छौं संखुवा सभा जिल्लाका सज्जनहरूले जसले मलाई चिन्नुहुन्छ अथवा कार्यक्रम सुन्नु भएको छ कार्यक्रममा बोलेका शब्दहरू मनपर्छन् चिना हेरेको पुग्छ क्या जस्तो लाग्छ र हेर्न मन रहर लागेको छ भने ग्रह बिग्रिएको छ भने आउनुहोला तपाईँको के कारणले ग्रह बिग्रियो तपाईँको घरमा पति र पत्नी बीचको सम्बन्ध किन यसरी फाटो आयो तपाईँको छोराछोरीले किन भनेको मानिरहेको छैन

तपाईँ राम्रो हुँदाहुँदै पनि घरबार किन बिग्रियो? कारण तपाईँको नभएर तपाईँको अर्को मान्छेको हुन सक्छ, त्यसको के खालको कुरा चलिरहेको छ त्यो पनि हेराउनु होला। र तपाईँको घरको वास्तुदेखि लिएर विशेष गरी चिनाको लागि एकदमै धेरै आउनु भएको छ, चिना बनाउनको लागि धेरै उत्साहित हुनुहुन्छ। हामी केही दिन अझै रहनेछौ किनभने यो उत्साह रहन्जेल हामी यसपालि निकै दिन रहने भनेर आएका छौं। त्यसो भएको हुँदा तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा यतिखेर भेटेर आफ्नो लाभ लिन सक्नुहुन्छ। चिना बनाउनलाई लगभग हामीसँग 8-10 वटा चिनाहरू तयारी भइसकेका छन्, लिन आउनुहोला। ज जसले समय अति धेरै छोटो भएर व्यस्त भएको बेला आउनु भएको थियो, हामीले चिना बनाउन पाएका थिएनौ, त्यो चिनाहरू बनिसकेको छ। र आजभोलि तपाईँले चिना आउने बित्तिकै चिना बनाउन छ भनेर खबर गर्नुहोला, उत्तिखेरै चिना बनाएर लिएर जान पाउनुहुन्छ, फेरि आउनु पर्दैन चिनाको लागि। अर्को कुरा, हामीले हिजो खानबारी नगरपालिका 4 नम्बरबाट सम्भवतः उहाँले कार्यक्रम सुन्नु भएको छ, जङ्ग बहादुर गुरुङजी, मैले उहाँको नामै लिएँ, उहाँले हामीलाई हिजो चिना देखाउनु भएको छ। सायद उहाँको चिना टिप्पणी हामीले बनाएका छौँ जस्तो लाग्छ। उहाँको त्यो कागज हुन्छ नि जुन मैले लेखेर दिएको हो कि, उहाँको साथीको दुईजना आउनु भएको थियो, त्यो कागज यहाँ छोड्नु भएको जस्तो लागेको छ है, त्यो कागज छोड्नु भएको जस्तो लागेको छ। त्यो मैले के कुरा शान्ति गर्नु भनेर लेखेको छु, त्यो कागज यहाँ छ, तपाईँ आउने कुरा गर्नुभएको थियो, आउनुभयो भने हामीसँग सुरक्षित छ। एकचोटि फोन गरेर हो गुरु मैले कागज पाइनँ भनिदिनु भयो भने जङ्गबहादुर गुरुङजीलाई पनि आभार व्यक्त गर्छु। सायद उहाँ शेखाबाट हुनुहुन्छ,

0: अर्को कुरा खादबारीमा आएका छौं, धेरैको जिज्ञासा चाहिँ गुरुदेव कति दिन बस्नुहुन्छ भन्ने छ। मैले फेरि पनि आज अनुरोध गरेँ, यति दिन भन्ने आजसम्म टुङ्गो छैन। हामी आएको 15 गतेबाट आज 22 गते 7 दिन तपाईँको छिना, 15, 16, 17, 18, 19, 20, 21, 22 8 दिन पो भइसकेछ चिना लगातार हेरिरहेका छौं। 8 दिनसम्म उपस्थिति धेरै राम्रो छ, अझै धेरैलाई हामीले फोन गरेर रोकेका छौं, नआउनुहोस् है, भीड़भाड़ छ भनेका छौं, बिस्तारै बिस्तारै आउनु भएको छ। फोन नगरिकन आउने व्यक्तिहरू पनि धेरै हुनुहुन्छ। त्यसो भएको हुँदा कहिले काहीँ चाहिँ फेरि समय चाहिँ अपुरो हुन सक्छ, यतै बस्ने बासै बस्ने आफन्तहरू हुनुहुन्छ भने फेरि आउनुहोला। राति 7 बजे, 8 बजे, 9 बजे, 10 बजे पनि चिना हेर्न पाइन्छ, आएर बस्नुहोला पालोमा, अनि हामी तपाईँलाई चिना हेर्दै जानेछौँ है। यो कुराको जानकारी गराए। हामी यतिखेर खानबारी संखुब सभामा रहेर तपाईँलाई यो नेपालभरबाट जानकारी दिइरहेका छौं। सम्भवतः हामीलाई यतिखेर रेडियो खोटाङमा धेरै दिनदेखि गीतै मात्रै बजिरहेको छ भन्नुभएको थियो, गीत बजेको रेडियोमा आजदेखि कार्यक्रम बजेको जस्तो लागिरहेको छ मलाई। तर त्यहाँ प्राविधिक साथीहरूसँग, त्यहाँ रेडियोका साथीहरूसँग सम्पर्क धेरै गर्न खोजे तर सम्पर्क हुन सकेन। रेडियो खोटाङबाट ज्योतिष दर्पण कार्यक्रम बजेको हो कि होइन भन्ने कुरा खबर गरिदिनु होला। धेरै उत्साहित हुनुपर्छ। मैले आज कमेन्ट हेर्ने हाम्रो पात्र मैले आज लिएर आएको छैन, आज कमेन्ट पढ्दिनँ, तर कमेन्ट भोलि पढौँला। धेरैले उत्साहित गर्नुभएको छ, म्यासेजहरू गर्नुभयो भने थाहा भइहाल्छ है। अनिखेर चाहिँ भोजपुरतिरबाट पनि कार्यक्रम बजिरहेको जानकारी भएको छ। रेडियो संघर्षबाट हामी यही स्टुडियोबाट बोलिरहेका छौँ, बज्र नै भयो नेपालभरबाट। अर्को एउटा कुरा भन्छु है, गुनासो, गुरु खानबारी गएपछि यति व्यस्त हुनुभयो फोन लाग्दैन, अनि फोन लागे पनि चिना हेर्ने धेरैले पालो लिन खोज्नु भएको छ, अहिले समय छैन, अलिक पछि पालो आउँछ भनेपछि धेरै निराश हुनुभएको खबर मलाई हाम्रो साथीहरूले गर्नुभएको छ। त्यसो नगर्नुहोला, अब यहाँ पनि व्यस्तै छु, त्यही भएर हो, दुई चार दिनपछि पालो आइहाल्छ, पालोमा सुरुमै पालोमा बसिहाल्नुहोला। आज पालो नआए पनि पछि आउँदा सुरुमा पालो तपाईँको आओस् हामी त्यो चाहन्छौँ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर, हे प्रभु, कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
1: म मोनेल गाउँपालिका वार्ड नम्बर 7 देखि।
0: के पालिका भन्नुभयो?
1: मोनेल गाउँपालिका।
0: हजुर हजुर,
1: 7 देखि।
0: कुन जिल्ला पर्छ हजुर यो?
1: कैलाली जिल्ला।
0: कैलाली जिल्लामा तपाईँको शुभ नाम?
1: मेरो नाम कुशल बुढा मगर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: मैले यो मोबाइल देखेँ।
0: त्यही त, मोबाइलबाट पनि कुन रेडियोमा सर्च गरेर सुन्नुभएको छ अनलाइनबाट? बरु सिधै भनिदिनु न, मैले कार्यक्रम सुन्दिनँ, मम्मीले सुन्नुहुन्छ। मम्मीको घर कहाँ?
1: मम्मीको घर कैलाली।
0: कैलालीमै हो? अहिले हजुर कहाँ हुनुहुन्छ? ए, काठमाडौँ हुनुहुन्छ। ए, मम्मीले कुन रेडियो सुन्नुहुन्छ थाहा छैन? 8 बजेदेखि त फोन आउँछ, यो नम्बरमा फोन गरेर गरेर बाबु
1: भन्नुभयो।
0: कसको बारेमा हेर्न भन्नुभएको छ मम्मीले? आमाको नाम के हो? आमाले उहाँ कार्यक्रम सुन्नुभयो होला, अहिले आमाको नाम के हो भनिदिनु त। त्यही त, मम्मीको नाम के हो अरे?
1: मेरो हेर्नुपर्ने सर।
0: मम्मीको नाम के हो भनेर सोधेको?
1: मम्मीको नाम भर्दा बेबी।
0: जसको हेरे पनि मैले मम्मीको नाम सोधेको। लु भन्नु त, तपाईँको साल महिना कति समय? कति साल?
1: मेरो नाम कुशल बुढा मगर।
0: कति साल? हजुरको आवाजै आएको छैन फेरि।
1: 2058 चैत 10 गते शनिबार बिहान 8 बजे।
0: चैत 10 गते शनिबार हो?
1: हजुर,
0: बिहान 8 बजे। तपाईँको यो 58 सालको चैतको 4 गते फेरि भन्नु देख्छु हो, ए यो मिति
1: 2058 साल चैत महिना
0: कति गते?
1: 10 गते शनिबार।
0: ए, 10 गते है, पनि 4 बजे भन्दा अँ भन्नुहुन्थ्यो फेरि। 10 गते शनिबार बिहानको 8 बजे हो?
1: हजुर हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो तपाईँ?
1: कैलाली
0: जिल्लामा जन्मिनु भयो। तपाईँको यहाँबाट हेर्दा के देखिन्छ भने राशिको नाम चाहिँ पुनर्वसु नक्षत्रको दोस्रो पावमा नाम जुर छ, राशिको नाम कोमल नाम आउँछ, मिथुन राशि हुन्छ, लग्नमा मंगल अलि रिसाउनु हुँदो रहेछ, धर्म कर्म भक्ति भावना मन्दिर जान मन लाग्दो रहने रहेछ है, हो त कि होइन? अलिकति एकोरो नहुनु, जिद्दी स्वभाव नगर्नु, तपाईँको भाग्य धेरै राम्रो छ। गजकेश्वर युग परेको मान्छे उन्नति राम्रो हुन्छ, मांगलिक शान्ति गर्नु भएन भने वैवाहिक जीवनमा धेरै ठूलो समस्याहरू आउन सक्छ। त्यसो भएको हुँदा तपाईँले मांगलिक शान्तिहरू गर्नुपर्छ। एउटा आँक भन्ने रुख हुन्छ, थाहा छ कि छैन? आँकको बोर्डसँग अर्क विवाह पद्धति भन्ने हुन्छ, गुरुवारलाई पुस्तकमा

0: दिएको हुन्छ, त्यो अर्ग विवाह पद्धति छुट्टै पुस्तक हुन्छ त्यसमा, अथवा कहिलेकाहीँ तपाईँहरूसँग त्यो अर्ग विवाह पद्धतिले शान्ति गराउनु। 30 वर्षसम्म शनि भन्ने कुरा चलेको छ, अलि एकहरू कामहरू केही बन्दैन, बिचमा झुटो आरोप आयो कि आएन, मुद्दाहरू जस्तै केही केसहरू लाग्यो कि लागेन,
1: लागेन त,
0: यो शनि भन्ने ग्रहले कहिलेकाहीँ झुटो आरोप लगाउन सक्छ, चिरफार गर्न सक्छ, शनि धन स्थानमा छ, पैसाहरू खर्च हुन सक्छ, विशेष ध्यान दिएर शनिको शान्ति गर्ने, मांगलिक शान्ति गर्ने, अलिकति धेरै रिसाउनुहुन्छ, आफै घमण्ड गर्नुहुन्छ, धर्म कर्म अलिकति मन छैन, यसलाई विशेष यसलाई सुधार गरेर अगाडि बढाउनु, आमा र बाबासँग पनि शान्त भएर बोल्ने गर्नुहोला, नरिसाउनु नझर्किनु होला, शनिको शान्ति गरेपछि धेरै कुरामा राम्रो हुन्छ, मांगलिक शान्ति पनि गर्नुपर्छ है। अरू के छ विशेष जिज्ञासा केही छ? राधे हामीसँग हुनुहुन्थ्यो, घर चाहिँ कैलाली तर यतिखेर काठमाडौँबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हामीलाई यतिखेर आफ्नो र आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको जानकारी र तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयास गर्छौ। एकैछिन कार्यक्रममा छोटो विश्राम लिन्छु, विश्राम पछि कार्यक्रममा म तपाईँलाई पुनः स्वागत गर्नेछु, हामीसँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658 98142 73601।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको बसाईमा विश्रामपछि तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहन्छु। हामी निरन्तर रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिँदै हामी तपाईँलाई ज्ञानका कुराहरू जानकारी गराउँदै हामी अगाडि बढ़िरहेका छौं। नेपालभरबाट कार्यक्रम सुनिरहनु भएको छ, कुन कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, हामीलाई सम्पर्कमा कोही जिज्ञासु आउनु भएको छ, म उहाँलाई सम्पर्कमा जोड़िहाल्छु। जय श्री कृष्ण। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म नवलपरासीबाट, माधव पोखरेल भन्ने मान्छे।
0: माधव पोखरेल नवलपरासी, कहाँनिर पर्छ घर नवलपरासीमा?
1: नवलपरासीको कालचोटी।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ माधवजी यतिखेर?
1: यो सामर्थ्य,
0: सामर्थ्य एफएम सुन्दै हुनुहुन्छ। दैनिक रूपमा सुन्नुहुन्छ कि यसो कहिले काहीँ टाइम मिलेको बेला?
1: दैनिकमै त होइन, तै पनि प्राय जस्तो सुन्छु।
0: यसो भ्याएको बेला रेडियोमा आवाज आयो भने यसो सुन्दै काम गर्दै गर्नुहुन्छ होइन? अहिले कसको बारेमा हेर्ने? अहिले
1: मैले मेरो बाबु छोराको बारेमा चाहिँ यसो,
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: हजुर, 2056 साल,
0: 56 साल
1: महिनाको असार महिनाको 10 गते
0: हजुर
1: बिहानको 9:25 बजेको समयमा जानुभयो।
0: 9 बजेर कति भन्नुभयो?
1: 25 मिनट।
0: 2:05:25 जिल्ला कुन पर्यो?
1: नवलपरासी।
0: नवलपरासी बार के पर्यो?
1: शुक्रबार हजुर।
0: 56 सालको असारको 10 गते बिहिबार 9:25 छोरा रोशन नाम आउँछ, तुला राशि हुन्छ है, एकादशीको दिनमा जन्म भएको छ, त्यो पनि जेठको शुक्ल पक्षको एकादशीको दिनमा, राम्रो दिन हो है। अनिखेर चाहिँ असाध्यै राम्रो छ। अब यो नराम्रो पनि भन्न भएन, लग्न सिंह छ, महालक्ष्मी परेछ, बारम्बार राहु छ, कहिले काहीँ टाउको दुख्ने समस्याहरू हुन्छ, यस्तो मान्छेलाई घर बस्न मन लाग्दैन, शनिबारको व्रत राख्नु होला। छोरा अहिले घरमा हुनुहुन्छ कि कहाँ हुनुहुन्छ?
1: अहिले त विदेश छ।
0: घर बस्न मान्दैन, कहाँ कहाँ पुग्नु भयो?
1: अस्ट्रेलिया।
0: अस्ट्रेलिया नि, महालक्ष्मी परे मान्छे अस्ट्रेलिया मुरिया र कमाउँछन्, लक्ष्मी साथमै छन् भनेको शरीरमै लक्ष्मी छन्, अस्ट्रेलिया गएको झन् कमाउने भाइ, अरूले भन्दा धेरै कमाउनुहुन्छ महालक्ष्मी परे। कहिले काहीँ रिसाउनुहुन्छ हौ, अलिक समस्या हुन्छ के, किनकि टाउकोमा राहु भन्ने गरेर बसेको छ। अझ राम्रो चाहिँ शनिबारको व्रत राख्नुभयो भने वैवाहिक जीवनमा राम्रो हुन्छ। शनिबार बिग्रिएको छ भनेको सप्तम स्थानको मालिक शनि नीच भएको छ, यसले चाहिँ विवाहमा कि बुहारी दुइटी ल्याउनु पर्छ, कि अब आफ्नो व्यवहारमा नचल्ने खालको कतै न कतै गडबडी हुन्छ होइन, भनौँ न अलिकति आफूले जुन गरिरहने हाम्रो एउटा परम्परा छ गाउँ घरतिरको, छेत्रीले छेत्री बिहे गर्ने, बाहुनले बाहुन बिहे गर्ने, राईले राईले बिहे गर्ने, कामीले काम गर्ने भने जस्तो, तपाईँको चाहिँ यो अलिकति अल्टर पर्छ कि जस्तो लाग्यो मलाई होइन। बिहे भयो कि भएन? अहिले यो बच्चालाई त शनि चलिरहेको छ 41 वर्षसम्म, अब यो 41 वर्ष झन् त्यही शनि निज छ, अहिले त राम्रो छैन, सङ्गत राम्रो छैन, बा त्यस्तै अब आज भन्छ नि इन्टर कास्ट भन्छ नि, अन्तर्जातीय भनौँ न, अब तपाईँहरू अलिकति आफ्नो भन्दा अर्को जातमा बिहाहरू हुन सक्ने र प्रेम परेको हुन सक्ने हुन्छ, यसलाई चाहिँ विशेष ध्यान दिनु। शनिको शान्तिहरू गर्ने, शनिका पूजापाठहरू गर्ने, शनिका कवचहरू धारण गर्ने गरिदिनु भयो भने शुभ हुन्छ। त्यो सोच्नु होला राम्रो गति छैन है, शनिको शान्ति कति वर्ष अगाडि गर्नुभएको थियो थाहा छ? हुँदैन हुँदैन, बाबुले गर्नुपर्छ, मैले हजुरलाई सोधेको शनिको कति वर्ष अगाडि शान्ति गर्नुभएको थियो तपाईँले? भनेपछि बिग्रियो, तपाईँले शनि शान्ति गर्नुभएको छ भने छोरालाई सोध्नु, छोरालाई केही न केही गडबडी गर्न सक्छन्, अथवा भोलि यो शनिमा अब हेरौँ न 22 वर्षदेखि 41 वर्षसम्म विंशोत्तरीमा चाहिँ शनि चल्या छ, यतापट्टि त्रिभागीमा चाहिँ 22 वर्ष 8 महिनाबाट 35 वर्षसम्म शनि चलेको छ, यो शनि नीच हो, यो निज शनिले कुराहरू बिगारिदिन सक्छ। अर्को रह्यो कुरा, बा कहिले काहीँ नवांश कुण्डलीमा राम्रो हुन्छ कि भनेर, नवांश कुण्डली पनि यसो नियालिरहेको छु, नवांश कुण्डलीमा पनि सातौं मांगलिक छ, गडबडी हुन्छ, दुईटा बिहा हुन्छ, सम्पत्ति सकिन्छ, हेर्नु ध्यान दिनु होला है, अलिकति विवाहको लागि चाहिँ विशेष ध्यान दिनु। मैले फेरि पनि भने शरीरमा महालक्ष्मी युग परेको छ छोरालाई, पैसाको लागि पिरो नगर्नु, तर सम्बन्ध भोलिको दिनमा बाबु र आमाले भनेको कुरा ठ्याक्क नहुन सक्छ, अथवा उसले पनि बिहा गरेर राम्रै हुन्छ भने बिहा गरेको भोलि डिभोर्सहरू हुन सक्ने सम्भावना थोरै भएकाले शनिको उपचार, शनिको पद्धति, शनिको शान्ति, शनि महामृत्युञ्जय जप, शनिका स्तोत्रहरू, शनिका कवचहरू, शनिका जापहरू हरेक वर्ष तपाईँले 35-40 वर्षसम्म गरिरहनु, अनि विवाह गर्दाखेरि हेराएर मात्रै विवाह गर्नु, नभए चिप्लिनु सक्छ बिहा है। के छ अरू विशेष? अरू के हेरौँ? अब छोरा अप्ठ्यारो हुन्छ, मैले पैसा टन्नै कमाउनु हुन्छ, घर बना घर राख्न हुँदैन, विदेश जानु पर्ने चिना हो भनिहाल्ने, विदेश पनि जानुभएछ, सबै कुरा ठिक छ, आमा बुवासँग राम्रै हुन्छ, यही शनिले धेरै कुरा बिगार्छ है। अब धेरै कुरा तपाईँलाई मैले भनिनँ है त, शनि एकदमै धेरै, शनिको शान्ति, शनि ग्रह नै भगवान् है भनेर सुन्नु भयो नि होइन, शनि देवता हुन् क्या, ग्रह सबै देवता हुन्, राहु पनि देवता हो नि, देवताको लाइनमा बसेर चाहिँ अमृत पान गर्दाखेरि राहुले चाहिँ अमृत पान गरेको त घटना सुन्नुभयो होला सप्ताहतिर, सुन्नुभयो कि भाइ? त्यो पनि देवता भएर त्यहाँ पुगेका हुन्, राक्षसको ठाउँको राक्षस भएर देवताको ठाउँमा आफ्नो स्वरूप बनाएर अमृत पान गर्ने मान्छे अमरै हुन्छन्, तिनलाई देवता भन्नाले पूजै गर्नुपर्छ। त्यसो भएको हुँदा तपाईँले शनिको विशेष गरी शान्ति गर्नु, पूजा पाठ गर्नु, अनि बल्ल राम्रो हुन्छ। नभएदेखि विवाह कस्तो हुन्छ यसो छोरालाई सोध्नु, यसो भन्नुभयो त गुरुले के हो तेरो पारा, के छ गडबडी छ र कान्छा छोरा भन्नु, के भन्नु छ फेरि मलाई खबर गर्नु है।
1: अगाडि बत्ती तेल दान गर्ने, कोइलाहरू दान गर्ने, दालहरू सानो कपडा दान गर्ने, त्रिशुल दान गर्ने, यस्तो त गरिरहेको हुन्छ।
0: अब कोइला दान गर्ने चाहिँ मैले अहिलेसम्म पढेको छैन होइन, शनिको शान्ति गर्न चाहिँ भैँसीहरू दान गर्नु पढे हो मैले। अब कालो वस्त्रहरू, निलो वस्त्रहरू, कालो तिल, तेल, फला, मास, उन, सुन, गहरहरू, यस्ता चिजहरू दान चाहिँ गर्नु, तर मैले कोइला दान गर्ने मैले पढिनँ। हुनसक्छ तपाईँले कालो पदार्थ अब भएर त्यस्तै दूषित ग्रह भएको र दूषित ग्रह जस्तै यो कोइला जस्तै ग्रह चाहिँ नाश होस् भन्ने गर्ने एउटा परम्परा होला, त्यो कतै काहीँ लेखेको भए पनि मैले चाहिँ अहिलेसम्म अध्ययन गर्न पाएको छैन। कुनै गुरुहरूले भन्नुभएको पनि ठिक छ, नगर्नुभन्दा गरेको राम्रो छ होइन, त्यो गर्दाखेरि बिग्रिहाल्ने, पापै लाग्ने त होइन, र पनि ठिक छ, ग्रह शान्तिहरू गर्नु, पूजापाठ गर्नु, शनिले के गर्छ अलिकति छोरालाई एकचोटि सोध्नु होला राम्ररी है त। पीर त अब हेरौँ न, छोराले बिहा बिग्रियो भने पीर त मान्नै पर्छ, तर शान्ति गर्नु, पीर मानेर मात्रै केही भएन, ग्रहको पूजापाठ गर्नु, अकालमा मृत्यु हुने, अकालमा त्यस्तो हुने, अथवा हुनु न एकदम नकमाउने फटाउने खालको होइन, अरू सब ठिक। वैवाहिक जीवनमा दोष भनेको कहिले काहीँ आफूभन्दा उमेरले एक दुई महिना एक दुई वर्ष जेठी केटी बिहे गरे पनि दोष टर्न सक्छ, र पनि शनिको शान्ति हरेक साल गर्नु, अलिकति यसले विवाहमा बाटो बिगार्छ है। त छुट्टिन्छु, राधे राधे है, छुट्यौं। हामीसँग हुनुहुन्थ्यो यतिखेर आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ कावसोतीबाट, नवलपुर बोल्नुभयो। हामी यतिखेर कोइलारीबाट पनि फोन सम्पर्कमा कुराकानी गरिरहेका छौँ, नवलपुरसँग पनि कुराकानी गरिरहेका छौँ। तपाईँहरू कहाँ हुनुहुन्छ र कस्तो अवस्थामा हुनुहुन्छ? कार्यक्रम सुन्न छोड्नु भएको छ अरे भन्ने मैले खबर आएको छ। मैले कहिलेकाहीँ यहाँ छोराहरू आउनुहुन्छ अनि कार्यक्रम सुन्नुहुन्छ, दिनदिनै सुन्छु मैले, हिजो के भने हिजो चाहिँ सुनिनँ है गुरु भन्नुहुन्छ, भनेको अलिकति ढाँट्ने बानी तपाईँहरूमा छ। आमा बाबाहरू कार्यक्रम दैनिक रूपमा सुन्नु, केही केही कुराका ज्ञानका कुराहरू हुन्छन्। हिजो मैले जुन तपाईँहरूलाई पुरुषोत्तम मासको बारेमा धेरै चर्चा गरे, त्यसरी सबैले गर्नुहोला, एक दिन भए पनि, एकै क्षण भए पनि, एक दुई घण्टा भए पनि भगवानको नाम संकीर्तन गरौं, राम्रो हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे।
2: राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? देउता
2: ठिक छ हजुर, म शङ्ख सभा सियाबनबाट।
0: शङ्ख सभाको कुन ठाउँबाट भन्नुभयो? सियाबन,
2: पाँच खपन हजुर।
0: ए पाँच खपन, पाँच खपन चाहिँ एकदम नाम चिनेको क्या, धोपु, पाँच खपन, वाना होइन, होइन, धेरै आउनु भएको छ पाँच खपनबाट त। यहाँ त मैले यसपालि धेरै मान्छे भेटेको छु, चिना बनाउन खुब आउनु भएको छ है
2: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियो सुन्दै हुनुहुन्छ अहिले तपाईँ? ठ्याक्कै दिनदिनै सुन्नुहुन्छ, म आएको थाहा छ कि छैन? अनि हिजो मैले के भने, यो मलमासमा गर्नुपर्ने कर्म सुन्नुभयो कि भएन? हिजो
2: हिजो चाहिँ बिहान गुरु म घरमा थिइनँ, ड्युटीतिर गएर थिएँ।
0: ए बर्बाद भयो, हिजो घरको परिवारले सुन्नुभयो कि भएन होला त?
2: के गरे
0: पुरुषोत्तम महिनामा एक दिन भए पनि घरमा कीर्तन गर्नु, छोटो शब्दमा बोले, अहिले कसको बारेमा हेरौँ त?
2: छोराको लागि गुरु
0: कति सालमा जन्मिनु भयो छोरा
2: 2069 साल
0: 69 साल कुन महिना
2: 9/17
0: फोन राख्नु फोन राख्नु अब फेरि मलाई पछि सम्पर्क गर्नु तपाईँको भनेको मिलेन है अहिले राधे राधे अहिले राधे राधे भन्नु त
2: राधे राधे गुरु
0: ल फेरि कुराकानी गरौँला हामीसँग हुनुहुन्थ्यो उहाँले आफ्नो जन्ममिति भन्न जान्नु भएन हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी भने दिनको लागि उपस्थित तपाईँ गर्न सक्नुहुन्छ साल महिना गते समय भन्नुहोला वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत 12 महिनाको नाम घोक्नु मैले कुन महिना भनेको हुन्छु महिनाको नाम भन्नुहोला अन्यथा कुराकानी गर्न सक्दैनौ किनभने तपाईँ जति हेला गर्नुहुन्छ मलाई त्यति मलाई मन दुख्छ त्यसो भएको हुँदा हामीले भनेको कुरा दिनु भएन साल महिना गते समय भन्न जान्नु भएन भने हामी चिन्ह हेर्दैनौ प्रष्ट रूपमा तपाईँ दैनिक रूपमा कार्यक्रम सुन्नुहुन्छ भने यसरी ध्यान दिनुभयो भने बल्ल तपाईँको लागि पनि फोन लाग्छ यतिखेर कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु जय श्री कृष्ण राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ देउता शङ्खुवा सभा कुन ठाउँमा हुनुहुन्छ यतिखेर मैले के सोधे सुन्नु भएन ए हजुर
3: हजुर
0: मैले बोलेको सुन्नु न उता रेडियोको भोलम सानो गर्ने कि यता फोन राख्ने फोन काटिदिनु त रातोमा दबाइदिनु त प्याट पारेर भइहाल्छ अनि कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ तपाईँको नाम के हो कुन ठाउँमा हुनुहुन्छ तपाईँ कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ कसको बारेमा हेर्नुहुन्छ अहिले म अहिले कहाँ छु थाहा पाउनु भएको छ कति दिन भएको थाहा
3: छ
0: भनेपछि कार्यक्रम दिनदिनै सुन्नुहुन्न ल ठिकै छ छोराको बारेमा साल महिना गर्दै समय भनिदिइहालौँ त के रहेछ हेरिहालौँ कति सालमा गर्ने
3: 26 गते
0: कति बजे
3: बुधबार बिहान 8:10
0: तपाईँको साथीहरू तपाईँको गाउँघरका मान्छेहरू यहाँ आउनु भएको छ नि मलाई भेट्न अहिले योपालि 2067 सालको जेठको 26 गते 8:10 बिहान कुन जिल्लामा भयो छोराको जन्म चाहिँ ए हजुर अलिक फटाफट बोल्दै पो हुन्छ त नि अब तपाईँ बोल्दै बोल्नुहुन्न कहाँ जन्मिनु भयो तपाईँको छोरा भन्नु त उहाँको फोन डिस्कनेक्ट भइसकेछ माफ गर्नुहोला अलिक प्रष्ट क्या जाँगर चलाएर बोल्नुहोला नि है उता रेडियो सुन्ने अनि अरूले के भनेको सुन्छ र होइन कपीमा लेख्ने मसँग मात्रै कुराकानी गर्नुभयो भने सहज हुन्छ यता रेडियोमा सुन्दै गर्ने उता कसले के भन्दै गर्छ मितिको बारेमा कपीमा लेख्नु भएन भने यसै गरी फोन डिस्कनेक्ट हुन्छ कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ स्वागत मलाई गरिहाल्छु को हुनुहुन्छ राधे राधे हजुर ए देउता कहाँदेखि को बोल्दै हुनुहुन्छ भगवान
4: हजुर म त चन्दनपुरबाट नवीन तोलाङ्गी हो
0: नवीन फुलामी मगर हो
4: तोलाङ्गी तोलाङ्गी
0: ए तोलाङ्गी
4: हजुर
0: तोलाङ्गी भनेको कस्तो छ र
4: यो तोलाङ्गी भनेको चर्मकार हो
0: चर्मकार ए चन्दनपुरबाट हो
4: हजुर
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँ अहिले यहाँ आउने कुरो भएको छ कि छैन रेडियोको भोलम सानो गर्नु है रेडियो उताबाट घेर घेर आइरहेको छ फोन डिस्कनेक्ट हुन्छ है भनेको मान्नु है भनेको मान्नु भने फोन काट्नु अनि बेकार फेरि फोन काटियो भन्नुहुन्छ फेरि यहाँ आउने कुरो भएको छैन आउनुभयो यहाँ खानपारी भेट्न
4: खानपारी आएको छैन गुरु अब आउने कुरा भइरहेको
0: छ फोन लागिहाल्यो किन आउनु होइन अहिले कसको बारेमा हेर्नुहुन्छ अहिले
4: मेरो दाजुको छोरीको
0: दाजुको छोरी कहाँ हुनुहुन्छ अहिले
4: दाजु चाहिँ हुनुहुन्छ छोरी त बाहिर इटालीतिर
0: इटालीतिर दाजु त्यहीँ हुनुहुन्छ भने मलाई साल महिना गर्दै सुन्नु भनिदिइहाल्नु त के रहेछ
4: हुन्छ 2072 साल साउन महिनाको 2 गते शनिबार बिहान 11:25
0: जिल्ला कहाँ भयो जन्म यहीँ भएको कि
4: यहाँ शङ्कर सभा
0: हस्पिटलमै घरमा
4: घरमै हेर्नुहोस् न स्वास्थ्य चौकी
0: राशिको नाम अश्लेषाको तेस्रो भावबाट डेल कुमार यो सबैभन्दा पहिले अश्लेषा नक्षत्रको शान्ति गर्नुपर्छ है त
4: हजुर अश्लेषा
0: लेख्नु होला है कपीमा अथवा रेकर्ड गर्नु होला अश्लेषा शान्ति गर्ने अलिक एकोरिसिन स्वास्थ्य बिग्रिरहेको छ है यो चार वर्ष छ महिना पछाडि स्वास्थ्य बिग्रिरहन्छ पढाइमा अलिकति कमजोरी कमजोरी हुन्छ बाठी चाहिँ फेरि साह्रै तान्डाल्ली छिन् लग्नमा चाहिँ राहु भन्ने गरेर बसिया छ असाध्य बाठी मान्छे अलिक छुच्ची है कहिलेकाहीँ कहिलेकाहीँ मुख बिग्रिन्छ भनेको मुख बाङ्गो हुन सक्छ जिब्रोमा प्राय घाउ आइरहन सक्छ त्यस्तो केही थाहा पाउनु भएको छ घाउहरू आउने के भन्नुहुन्छ दाजुले
4: घाउहरू अहिले त अगाडि अगाडि चाहिँ आइरहन्थ्यो टाउकेहरूमा जिउहरूमा यस्तो घाउ चाहिँ आइरहन्थ्यो
0: अहिले ठ्याक्कै आएको छैन होइन
4: यतिखेर चाहिँ
0: जो अलिअलि स्वास्थ्यमा समस्या आइ नै रहन्छ लग्नमा राहु सोची मान्छे होइन त नि
4: हजुर
0: बोली चाहिँ कडा छ होइन सोची टाइपको छैन होइन
4: बोली ठिकै छ त्यस्तो कडा नै होइन हुन त अब केटाकेटी अलिअलि
0: लग्नमा राहु छ विद्यामा अलिकति राहु यो केतु र राहुको दोष सामान्य पर्न सक्छ नभए ठिकै छ आत्तिनुपर्ने ग्रह छैन सातौं राहु के अरे लग्नको राहुले टाउकोहरू दुख्ने कहिलेकाहीँ टाउकोमा चोटपटक लाग्ने हुन सक्छ लग्नको राहुको शान्तिहरू गर्ने पूजापाठहरू गर्ने अहिले केतु भन्ने ग्रह चलिरहेको छ यो ग्रह सोह्र वर्षसम्म चल्छ केतु भन्ने ग्रह यो केतुको शान्तिहरू गर्नु छाला नसाहरूको समस्या नआओस् भनेर शान्तिहरू गर्नु अगाडि बढ्नु राम्रो हुन्छ है त अरू केही छ
4: अनि यो बुवा मम्मीसँगको सम्बन्ध कस्तो के होला नि
0: आमा बुवासँग छोरीको लागि राम्रो छ तर बाउ र आमा नै कुरो नमिल्न सक्छ किनभने आमाको स्थानको मालिक आमा लग्न कन्या लग्न छ चौथो स्थानको मालिक बृहस्पति हुन्छ बृहस्पति बाह्रौं घरमा गएर बसेको छ मुर्खो दुर्व्य सना सक्तो लसा पापी प्रजायते अलिकति आमा चाहिँ अल्छी अल्छी पाराको अलि मूर्खो मूर्ख मूर्खो भने नि मैले होइन अलिकति केही न केही दोष आउँछ तर पिताजीको घरबाट हेर्दाखेरि लग्नकोमा पिताजीको घरको मालिक बुध लग्नमा यतै आफ्नै राशिमा छ बुवा चाहिँ राम्रै हुन् सत्यवादी नै हुन् होइन धर्म कर्म पनि रुचि राख्ने हुन् आमा चाहिँ अलिकति छुची छुची टाइपको अलिकति बाह्रौं आमाको स्थानको मालिक बृहस्पति बाह्रौं जाँदा कहिलेकाहीँ सम्बन्धहरू चिप्लिन सक्छ बिग्रिन सक्छ त्यो चाहिँ कहिलेकाहीँ आमा बुवाको पनि हेर्नुपर्छ एकचोटि नभएदेखि यहाँबाट राम्रो चाहिँ छैन फेरि है अलिक
4: आमा बुवाको सम्बन्ध बिग्रिसकेको छ
0: ला आमा मूर्ख हो के हो
5: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम यति बेला बिहानको 9 बजेको छ
6: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर राष्ट्रपा सभापति लामिछाने आज काठमाडौँ फर्किने परराष्ट्र मन्त्री खनाल भने दिल्ली जाने व्यापार लगानी कनेक्टिभिटी ऊर्जा लगायत विषयमा छलफल हुने हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम सावधानी अपनाउन आग्रह ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ आजै परराष्ट्र मन्त्री सिसिल खनाल तीन दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँको भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ भेटमा दुवै पक्षले व्यापार लगानी कनेक्टिभिटी ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रहरूमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहर हिट वेव तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी मधेस बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र त्योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस रहेको थियो। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा तीन दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा स्वस्थकर खाना मात्र खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न, बाल बालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अरू हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भेष बहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै प्रतिवेदन राखेको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो। 10 वर्ष अघि नेपाल र भारतले यो समूह गठन गरी 2 वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबर सँगै अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
8: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
7: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
8: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
7: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
8: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
7: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सी विदा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सिरहामा माध्यमिक शिक्षा परीक्षा एसईईमा चिट चोर्ने प्रयोग गरिएको आरोपमा बरामद गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच नष्ट गरिएको छ। गएको चैतमा सम्पन्न एसई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन, 489 वटा विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा संचालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो पानीमा राखेर नष्ट गरिएको हो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको केही अभिभावकले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए, तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनी मध्ये एक एन्थ्रोपिकका सह संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ। अहिले एआई उद्योगसँग गति बढ़ाउने ग्यास पेडल भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ब्रेक पेडल नभएको वहाँको भनाई छ। बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोग बिना आफ्नै प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो। वहाँका अनुसार एन्थ्रोपिकको च्याट बोट क्लाउड संचालनका लागि प्रयोग हुने कोड मध्ये अहिले करिब 80% कोड एआईले आफै लेखिरहेको छ। आउँदो 2 वर्षभित्र यो संख्या 100% पुग्न सक्ने वहाँको भनाइ छ। यदि एआईले आफ्नै कोड आफै लेख्ने र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ। यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउनुपर्ने उहाँले बताउनु भएको छ। क्लार्कले एआईको विकासलाई 100 वर्ष अघिको तेल उद्योगसँग तुलना गर्नुभएको छ। तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय बनाइए, जस्तै एआईका लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाइ छ। एआईका कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाडौँको च्यासल ललितपुरको च्यासलमा चलिरहेको छ। हिजोदेखि शुरू भएको प्रतियोगिताको लीग चरणमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल डोरी तान संघका महासचिव विमल पौडेलका अनुसार लीग चरणको प्रतिस्पर्धाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। संघको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज बिहान 11 बजेदेखि सेमी फाइनल खेल सञ्चालन हुनेछ। पहिलो सेमी फाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल बीच हुँदैछ भने दोस्रो सेमी फाइनल लुम्बिनी प्रदेश र नेपाल प्रहरी बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल पनि आजै हुने आयोजकले जनाएको छ। विजेता टोलीले 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने आज काठमाडौँ फर्किने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अप्नाउन आग्रह। इबीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआई को तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्ट्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज।
10: गर्जन सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
11: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
12: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
13: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राजा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
14: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
15: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
14: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 084-40-30-82।
16: बाबा, आज मेरो साथीको बर्थडे रे, पैसा दिनुहोस् न त, केही गिफ्ट किनेर लिएर जान्छु।
17: ल, पान्छु।
16: उहाँहरू कति धनी हुई बक्सिन्छ, कस्तो राम्रो घरमा बसी बक्सिन्छ, कस्तो गाडी चढी बक्सिन्छ।
17: मान्छे धनी देखे कि खाई बक्सिन्छ, गई बक्सिन्छ, चढी बक्सिन्छ, तर त्यो पैसा कसरी कमायो, त्यसको पछाडि के छ, केही मतलब छैन है, कसरी बिग्रियो हाम्रो समाज।
16: अनि यो 500 के आउँछ र के किनेर लिएर जानु के बाबा?
17: त्यसो भए नजाऊ न, तिम्रो साथीको बुवा र म एउटै अफिसको, म भन्दा जुनियर हो, तर उसले पैसा कसरी कमायो, के गरी कमायो सब थाहा छ मलाई, तर म त्यसरी कमाउन चाहन्न।
16: हजुर जहिले यस्तै गर्नुहुन्छ के, बस्नुहोस् एक्लै, बाएँ।
18: म किन सेफ जानेर, मैले के गरेको छ र,
19: के गर्नु भएको छ, के गर्नु भएको छैन, उहाँ गरेर थाहा हुन्छ, हिँड्नुहोस् न खुरुको हामीसँग।
6: आम्दानीको स्रोत भन्दा धेरै गुणा सम्पन्न
17: छोरी आयो बर्थडे पार्टीमा गएर, मैले टिभीमा हेरेको छु तिम्रो साथीको बुवा।
16: हजुरले हिँड्नु भएको बाटो ठिक रहेछ बाबा,
17: हो
16: तिम्रो बाबालाई आज यस्तै गरी लगाएको भएदेखि हाम्रो कसो बेइज्जत हुँदैछ हेर त छोरी।
20: इमानदारी त नै सबभन्दा ठूलो सम्पत्ति हो, आफ्नो पदको दुरुपयोग नगर्नु।
21: अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँ।
22: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी, रेडियो टाइगर।

0: हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया। बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आइरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: महिना आइदौ साली लन्ची उठाले साली हो भेटौ बैठके आगु महिना आइदौ साली लन्ची उठाले
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: आफ्नो सुन्ती बाटी रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: Radio Tiger Studio Time. अहिले बिहानको 10 बजेको छ। हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका साथ कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण, मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने,
1: उपचारबाट हुने लाभहरू, रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने
3: आयुर्वेदी उपचार, मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8:00 11:00, बेलुका 4:00 7:00। जाडो महिनामा बिहान 9:00 12:00 र बेलुका 3:00 5:30। शनिबार बिहान 9:00 1:00।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरिगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।

0: हार्दिक आमन्त्रण। यही जेठ 24 गते देखि 28 गते सम्म दैनिक रूपमा बिहान 4:30 देखि बिहान 6:30 सम्म पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट यो कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 देखि बिहान 6:30 सम्म स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: गर्जन छ सधैँ बाघ झैं बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: त
1: ए लिनुहोस् त
0: यो होइन नि बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न त्यो राम्रो छ कि
1: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त
0: अर्को जोड त सिलाउने नै हो त्यो सँगै बुवाको लागि दौरा सरवाल तिम्रो लागि कुर्ता सरवाल सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो
1: ओहो बिनाजु यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त कहाँबाट सिलाएर ल्याउनु भयो
0: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि
2: हाम्रो यहाँ हान कपडा स्कुल ड्रेस कोट प्यान्ट सलवार ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर भुरीगाउँ बजार बर्दिया सम्पर्क मोबाइल नम्बर 9841845875
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: तपाईँको गाउँमा तपाईँको ठाउँमा तपाईँको आवाज सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन सधै बाघ झै रेडियो टाइगर 99.2 MHz
1: हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
2: नेपालको जल तथा मौसम विज्ञान विभाग तथा अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान अनुसार एल निन्योको प्रभावका कारण मनसुन ढिलो आउन सक्छ, वर्षा कम हुन सक्छ, लामो सुक्खा अवधि रहन सक्छ। यसैले किसान दाजुभाइ दिदी बहिनी हो, अब पानी बचाउने धान खेती अपनाऊ। धान सर्ने र रोप्ने योजना पानी अनुसार बनाऊ। किरान मध्य र पुसा क्षेत्रमा पाले पालो रोपौं। कम पानीमा राम्रो हुने धानका जात जस्तै सुक्खा धान, अर्धनाद, सामा मन्सुली र बहुगुणी प्रयोग गरौं। डीएसआर विधि, सुक्खा खेतमा धान सर्ने डाइरेक्ट ड्राई सिडिङ विधि, अल्टरनेट रोइटिङ एन्ड ड्राइङ विधि र एसआरआई जस्ता पानी बचाउने प्रविधि अपनाऊ। खेत सम्याउ, आली बलियो बनाऊ, धेरै पानी नजमाऊ, समूहमा पानी बाँडौ, नहर सफा राखौ, पानीको प्रत्येक थोपा बचाउने गरौं। यो सन्देश बबै सिंचाई आयोजना पैदी वर्गद्वारा प्रसारित गरिएको हो।
3: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
4: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यही जाने पनि होइन। भुरिगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त, त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरिगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाघ झै।
6: Radio Tiger Studio Time. अहिले दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़। देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी। नेपाल खबरमा अब पूरा खबर। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली जानु भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 3 दिने भारत भ्रमणमा जानु भएको हो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकर औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ़ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। 5 दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान उहाँ अयोध्या पुग्नु भएको छ। भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही र बदनीयतापूर्ण रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने पनि सिफारिश गरेको छ। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशाला उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको समेत बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरोकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। त्यस्तै पूर्व गृहमन्त्री ओमप्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनीतिक संस्कार कायम भई देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभयो। पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूलमर्म, आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी बहसतर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। त्यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणाली मध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभयो। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहस पत्रमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भञ्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाडौँमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेलिजेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कको वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायको पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसीका अनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनको कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुबोध कुमार कोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाडौँका सड़कमा झण्डै 200 वटा बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको हो। अध्ययन विदा तथा साधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। नेपाल सरकारका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा साधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ। अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन बीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुल्ला पत्र लेख्नु भएको हो। पुटिनलाई लेखिएको खुल्ला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको बीबीसीले जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्न पनि जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेट भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ। अब खेल खबर। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा हुने यस वर्षको फिफा विश्वकप फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90 लाख टन कार्बन डाइअक्साइड बराबरको हरित गृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47 लाख टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1,50,00,000 टनसम्म पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। यसपटक विश्वकपमा 48 टोली सहभागी हुँदैछन् भने 104 खेल खेलाइनेछ। यो अघिल्ला संस्करणहरूको तुलनामा 63% बढ़ी हो। अध्ययनका अनुसार टोली, समर्थक र संचारकर्मीको संख्या बढ़ेसँगै यात्रा तथा पूर्वाधारमाथिको दबाव पनि बढ़नेछ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा, अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। प्रधानमन्त्री र सत्तारूढ़ दललाई विगत हेरेर अघि बढ़न पूर्व प्रधानमन्त्री कार्कीको सुझाव। वातावरण मैत्री र हरित सड़क निर्माणमा सड़क विभागको जोड़, देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढ़ाइने। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुलापत्र, युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान। र यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर हार्दिक आमन्त्रण यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपाज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते समय बिहान 4:30 बिहान 6:30 स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
1: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10:00
1: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848 0 67 187 र 9869 54 78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: पाइना मेडिकल हल भुरी गाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही जेठ 23 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरी गाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4 देखि 5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98 4 42 55

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश, पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 35582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
5: दिउँसो घाम र तातो हावाले हायल कायल पार्छ। म बिहानै खेत लागे है छोरी।
6: ल यो छाता पनि बोक्नुहोस् बुबा, खेतबाट फर्किँदा घाम चर्को हुन्छ।
5: ए के बिर्से के बिर्से भनेको त छातै पो बिर्से छु। ल्याऊ छाता, बरु यो पानीको बोतलमा मैले जीवनजल पो मिसाउन भुलेछु।
6: तपाईँले बिर्सिनै हुन्छ भनेर मैले पानीमा जीवनजल मिलाइसकेकी छु बुबा। बरु पानी त सबै पिउनु नि, पसिना धेरै आउने भएकोले जिउ सुक्खा हुन्छ।
5: हुन्छ हुन्छ छोरी, अब बिहान काम दिउँसो आराम।
7: गर्मीको मौसममा लू अथवा अत्याधिक गर्मीबाट बच्न छाता ओढेर वा टाउको ढाकेर हिँडौ, पानी प्रशस्त पिउने गरौं, शरीरलाई शीतल राख्न मौसमी फलफूल खाऊ, साथै घर वा विद्यालयको छाना चिस्याउने उपायहरू अपनाऊ।
8: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
9: हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। बृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुर बाबा नगरपालिका 7, कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
10: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
11: यही जेठ 23 गते शनिबारको दिन
10: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठ्यघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।

0: भुइँगाउँ बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन। भुइँगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुइँगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
3: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

0: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रो भेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
0: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: बुढी ल मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: गर्जन छ सधैँ बाबु झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

हार्दिक आमन्त्रण। यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बजेदेखि

0: लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
2: यही जेठ 23 गते शनिबारको दिन
3: बिहान 10 बजेदेखि
1: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: नमस्कार, श्री राम काका, के चल्दैछ?
5: टाइगर एफएम चलिरहेछ
6: बर्दियाको आवाज रेडियो टाइगर

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशिषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशू मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: आस्थाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। परमेश्वरको जीवित वचन सुन्ने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण प्रभुका जनहरूको सामु आज म बाँच्नको लागि दिगो प्रेरणा भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर सबैजना आशित हुनुहोला। आउनुहोस् वचनलाई सविस्तार गर्नेछौ। जीवनको गुणस्तर जसले दैनिक दिनचर्यामा गहिरो अर्थ राख्छ, त्यो प्राप्त गर्नुपर्ने लक्ष्यहरू प्राप्त एउटा प्रेरणा हो। भोलिको लागि तत्पर रहनुहोस् र तपाईँले आजको दिनलाई उज्यालो दिन पाउनुहुनेछ। जब तपाईँ हिजोको दिनलाई फर्केर हेर्नुहुन्छ भने तपाईँले कालो बादलले ढाकेको ओगटेको पाउनुहुन्छ। यो सत्य हो कि हामी प्रत्येक मानिसहरू आजको दिनको निम्ति बाँच्नु पर्छ। हामी हिजो वा भोलिको निम्ति बाँच्न सक्दैनौ, तर भोलिले हामीलाई आशा, उच्च स्तरको आशामा प्रेरित गर्दछ। हामी अगाडि हेर्नको निम्ति बनाइएका छौँ, पछाडि होइन। यदि हामीले विगतलाई मात्र विचार गर्यो भने यो एक भयानक, निराशजनक अनुभव मात्र हुनेछ। हामी मध्ये धेरैको लागि जीवन प्राय दिनचर्या बन्छ। हामी दिनदिनै एउटा काम गर्छौँ, बारम्बार हामी एउटै प्रक्रिया कार्य कामबाट गुज्रन्छौँ। यस्तो अवस्थामा हामी पुग्छौँ जसले हाम्रो जीवनको अर्थ गुमाउन पुग्छौँ। हामीले सम्झिनु पर्छ कि हामी यहाँ एक दिनको लागि मात्र होइन, हामीसँग भोलिको लागि प्रशस्त लामो यात्रा हामीले तय गर्नु पर्नेछ। हामी भविष्य हेर्नको लागि बनाइएका छौँ। हामीसँग सही सम्बन्ध छ भने जीवन आनन्दमय हुन सक्छ, तर यदि हामीसँग गलत सम्बन्ध छ भने जीवन धेरै दुःख, निराशजनक हुन सक्छ। जीवन प्रेरणादायी, उत्थानदायी, उत्प्रेरणाले भरपूर हुनु आवश्यक छ। मलाई लाग्छ येशू प्रभुले मत्तीको पुस्तक 7:7-12 पदमा हामीलाई बाँच्नको लागि स्थायी प्रेरणा सिकाउँदै हुनुहुन्छ। आउनुहोस् हामी यो खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीले भेट्टाउनेछौ, ढकढक्याउ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ त्यसले पाउँछ, जसले खोज्छ त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ त्यसको निम्ति ढोका उघारिनेछ। तिमीहरू मध्ये कुन मानिस होला जसको छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा देला, कि माछा माग्दा त्यसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर आफ्ना छोरा छोरीहरूलाई असल चिज दिन चाहँदछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले वहाँसित माग्नेहरूलाई कति बढी गरेर असल चिज दिनुहुनेछ। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताको शिक्षाको सारांश हो। प्रभु येशू ख्रीष्टका यी वचनहरूबाट म ती प्रोत्साहनहरू प्रस्तुत गर्न चाहन्छु जसले हामीलाई बाँच्नको लागि दिएको प्रेरणाको साथ उत्प्रेरित गर्दछ। पहिलो कुरा, स्वर्ण इनामले बाँच्नको लागि प्रोत्साहन प्रदान गर्दछ। ओहो, मलाई यो पद अति मन पर्छ, होइन र? पद 7 एकचोटि सुन्नुहोस्। माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूलाई भेट्टाउनेछ, ढाँटो क्याउ त तिमीहरूको निम्ति खोलिनेछ। यहाँ तपाईँले देख्नुभयो, कार्यले परिणाम ल्याउँदछ। आफूलाई सोध्नुहोस्, तपाईँले के माग्ने भनेर थाहा गर्नुपर्छ। तर यदि तपाईँले प्राप्त गर्न लाग्नु भएको छ भने तपाईँले सोध्नु पनि पर्छ, त्यसपछि त्यसलाई खोज्नु पनि पर्छ, तपाईँले के खोज्ने भनेर पनि थाहा गर्नुपर्छ। यदि तपाईँले फेला पार्न लाग्नु भएको छ भने त्यसलाई अझै खोज्नु पर्छ, ढक्ट क्या आउनु पर्छ, त्यहाँनिर तपाईँले कहाँ ढक्ट क्या आउनु पर्छ भनेर पनि त्यसमा थाहा गर्नुपर्छ। तर यदि त्यो कुरा पनि तपाईँको लागि खोलिँदैछ भने तपाईँलाई थाहा छ भने अझ तपाईँले त्यसलाई ढक्ट क्या आउनु पर्छ। कार्यले परिणाम ल्याउँदछ। हामीले पाउने इनाम सोच्नुभन्दा बढी आवश्यक छ, किनकि हरेक माग्नेले प्राप्त गर्दछ, खोज गर्नेले त्यसलाई भेट्टाउँदछ, ढक्ट क्या आउनेको निम्ति खोलिनेछ। यो पढ्दै गर्दा यो उपदेशकको पुस्तक 11:4-6 एउटा सम्झना आयो। यसरी यहाँ लेखिएको छ, आउनुहोस् यसलाई पाठ गर्नेछु। लेखिएको छ, बतासको विचार गर्नेले कहिले छर्दैन, बादलमा नजर राख्नेले कहिले कटनी गर्दैन। जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरीर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसले सब थोक बनाउनुले परमेश्वरको हातको कामलाई तिमी बुझ्न सक्दैनौ। हामीले काम गर्नु पर्दछ। काम गर्नको निम्ति आज परमेश्वरले तपाईँहरूलाई निर्देशन दिनुहुन्छ। बिहान उठ्ने बित्तिकै बिउ छर्नुहोस्, साँझसम्म पनि आफ्नो हातलाई काम गर्नको निम्ति नरोक्नुहोस्, किनकि हामीलाई थाहा छैन कुन सफल हुन्छ वा कुन चाहिँ असफल, तर कर्मले कामले परिणाम ल्याउँदछ, काम गर्नेलाई इनाम राखिएको हुँदछ। माग गर्ने, खोज गर्ने, ढकढक्याउनेहरू हामी बन्नुपर्छ। हामीले प्राप्त गर्ने र पाउने कुरामा पूर्ण रूपमा निश्चिन्त हुन सक्छौँ। मैले त्यसैलाई सुनौलो इनाम भनेको छु। यस्तो प्रोत्साहनले बाँच्नको लागि स्थायी प्रेरणा प्रदान गर्दछ। दोस्रो कुरा, स्वर्णिम अधिकारले बाँच्नको लागि स्थायी प्रेरणाको आश्वासन दिँदछ। छोराले आफ्नो बुबाबाट केही माग्छ, उसले जे माग्छ त्यो पाउने अपेक्षा निश्चित रूपमा गर्दछ। त्यसैले जब उसले रोटी माग्छ, उसले ढुङ्गा पाउने आशा गर्दैन। एउटा असल बुबाले पनि आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिँदैन। यसो भौतिक शरीरमा हुनुहुँदा भोकाएको बेलामा दुष्ट दियाबोलस यीशु कहाँ आयो र उहाँलाई प्रलोभनमा परीक्षामा पार्यो। त्यतिखेर उसले भन्यो, यो ढुङ्गाहरूलाई रोटी बनाउनुहोस्। अब यहाँ यसले भन्नुभयो कि यदि एकजना मानिसले आफ्नो छोराले रोटी माग्दा ढुङ्गा दिँदैन, यदि उसले माछा माग्यो भने उसलाई सर्प दिँदैन, अवश्य पनि होइन, उसले छोरालाई जे माग्छ त्यही दिनेछ। कुनै पनि असल प्रेमिलो बुबाले आफ्नो छोरालाई उसले नमागेको कुरा दिएर धोका दिँदैन। त्यसैले स्वर्गीय पिताले पनि त्यो भन्दा पनि असल गर्नुहुन्छ र तपाईँ र मैले मागेको भन्दा पनि बढी दिनुहुन्छ। यसुले भन्नुभयो, यदि तिमीहरू दुष्ट भएर पनि आफ्नो छोराछोरीलाई असल उपहार दिन जान्दछु भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेलाई कति धेरै गरेर असल चिज दिनुहुनेछ। यस खण्डमा यसुले यस्तो प्रकारको टिप्पणी गर्नुभएको छ, तिमीहरूका स्वर्गमा हुनुहुने पितालाई थाहा छ कि तिमीहरूको आवश्यकता के हो, के कुराको तिमीहरूलाई खाँचो छ। परमेश्वरले हाम्रो आवश्यकताको जवाब दिनुहुनेछ। उहाँलाई हाम्रो आवश्यकता राम्रोसँग थाहा छ। हामी त्यो स्वर्गको अधिकारको बारेमा निश्चित हुनु आवश्यक छ, किनभने परमेश्वरले हामीलाई पृथ्वीको पिताको भन्दा पनि बढी गरेर दिनुहुन्छ। उहाँले कुरा स्वीकार गर्नुहुन्छ, हामीलाई त्यो अधिकार पनि उहाँले दिनुभएको छ, किनकि हामी परमेश्वरका सन्तान हौ, त्यो स्वर्गको अधिकार हामीसँग छ। यही अनुसार आज हामीले प्रतिज्ञा साथ त्यो कुरालाई माग्नु पर्छ र उहाँले हामीलाई दिनुहुन्छ। यो हाम्रो लागि प्रेरणादायी महान प्रोत्साहन हो। अर्को, स्वर्गको नियम प्रेरणादायी जीवनको लागि एक मूल्यवान प्रोत्साहन हो। यो यसले भन्नुभएको कुराको उपयुक्त विस्तार हो। उहाँले भन्नुभयो, तिमीहरूलाई मानिसहरूले जस्तो गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर। यो एक ईश्वरीय सिद्धान्त हो। मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिमीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगम वक्ताका शिक्षाको सारांश हो। यसले भन्नुभयो, यो व्यवस्था अगम वक्ताका शिक्षाको सारांश हो। मूसाको व्यवस्थाको पुस्तकले पनि यही कुरा सिकाउनुहुन्छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर। यो जीवन सञ्चालन गर्नको लागि एउटा असल र राम्रो तरिका हो। हामीले छिमेकीहरूसँग त्यस्तै व्यवहार गर्नुपर्छ जस्तो तपाईँ उहाँहरूबाट चाहनुहुन्छ। एक पटक एक समूहहरूले चाहिँ एउटा विशेष देशमा दानाको व्यवस्था सुरु गर्न योजना बनाए। त्यो दाना तोड्नको निम्ति एउटा तराजुको आवश्यक थियो। त्यो तराजु किन्नको निम्ति उनीहरू एउटा व्यापारी कहाँ गए, तर व्यापारीले उनीहरूलाई सोध्यो, तपाईँ यो तराजु किन किन्न जाँदै हुनुहुन्छ, कहीँ लगेर बेच्न हो कि प्रयोग गर्नको निम्ति? यहाँ तपाईँ र म देख्न सक्छौ, यसुले यही कुरा गर्नुभएको हो। जब उहाँले भन्नुभयो, तिमीहरू के चाहन्छौ, मानिसहरूले तिमीलाई के गरेको चाहन्छौ, तिमीहरू पनि उनीहरूसँग त्यस्तै व्यवहार गर। के ती मानिसहरूले किन्न जाँदै गरेको तराजु र बेच्न जाँदै गरेको तराजुमा के फरक हुनुपर्छ त, फरक तोलको हुनुपर्छ त? पक्कै पनि होइन, यो एक समान हुनुपर्छ। तर यहाँ सोधेको आशय हामी बुझ्न सक्छौ, यो फरक तौलका फरक नापका हुँदछ। आज स्वर्गको नियम पनि एक समान छ। जसरी भनिएको छ, हामी अरूबाट जस्तो व्यवहार चाहन्छौ, आज हामीले पनि उसलाई त्यस्तै प्रकारको व्यवहार गर्नु आवश्यक छ। आजको यस खण्डबाट हामीले आत्मिक रूपमा एउटा उत्प्रेरणा पाएका छौँ, वचनको प्रोत्साहन हामीले पाएका छौँ, स्वर्गको इनामको बारेमा तपाईँ र मैले सोच्ने अवसर पाएका छौँ। हामी माग्न सक्छौ, हामी प्राप्त गर्न सक्छौ, हामी खोज्न सक्छौ र फेला पार्न सक्छौ। स्वर्गबाटको त्यो इनाम आज हामीलाई दिएको छ। स्वर्गको अधिकारको बारेमा आज हामी सोच्न सक्छौ, जुन परमेश्वरले आज हाम्रो लागि असल कुराहरू दिनुहुन्छ, यो हाम्रो अधिकार हो। स्वर्गको नियमको बारेमा पनि हामीले बुझ्ने मौका पायौं। हामी अरूबाट जस्तो व्यवहारको अपेक्षा गर्छौ, आज हामीले पनि उसँग त्यस्तै प्रकारको व्यवहार गर्नु पर्दछ। आजको यस वचन पढाइबाट सुनाइबाट परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको होस्।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर
1: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
2: विजय सुनचाँदी पसलमा नै किन नि?
1: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जलि योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका साथ कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
3: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
4: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10:00
3: साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
6: ए रमेश, पर्ख न, कता हिँडेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
6: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
7: के छैन त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
6: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857033582।
7: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
10: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको 1 घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौ। 6 महिनासम्म आमाको दूध मात्रै खुवाउ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्दन त सधैँ बाघ झै।
0: Mm-hmm. रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
12: राष्ट्रको शान किसान।
5: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। 5 दिने भ्रमण सकेर राष्ट्रपाका सभापति लामिछाने आज स्वदेश फर्कदै।
0: मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन।
1: 2 दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सत्ता विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो।
2: शनिबार आइतबार विदाले चाहिँ इफेक्ट गरेको छ। सरकारी हस्पिटल जाँ भेट्दैछ।
3: 2 दिन बिराउन धेरै माफ पनि किन यस्तो ठाउँमा चाहिँ 1 दिन मात्रै गरे हुन्थ्यो।
0: रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
1: र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म

0: विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल तीन दिने भारत भ्रमणमा जानुभएको हो। नयाँ दिल्ली पुग्नुभएका वहाँलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नेपाल भूटान हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभयो। परराष्ट्र मन्त्रालयले यसअघि नै भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरिसकेको छ। भारत प्रस्थान गर्नुअघि आज दिउँसो त्रिवनन्तराष्ट्रिय विमानस्थलमा मन्त्री खनालले देशको प्राथमिकता र अहिले उठेका सबै विषयमा संवाद गर्ने बताउनु भएको छ। भ्रमणको क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। साथै बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्र र आपसी सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विचार विमर्श हुने कार्यसूची छ। परराष्ट्र मन्त्री खनाल पर्सि जेठ 24 स्वदेश फर्किनुहुनेछ। यसैबीच सोमबार 5 दिने भारत भ्रमणका लागि नयाँ दिल्ली जानुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने आज राति स्वदेश फर्किँदै हुनुहुन्छ। स्वदेश फर्किनु अघि आज बिहान वहाँ अयोध्या पुग्नुभयो। भारत भ्रमणको क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर, भाजपाका अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गर्नुभएको थियो। नेकपा एमाले गएको भदौ 23 र 24 भएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक रहेको भन्दै अदालत जाने जनाएको छ। एमाले विज्ञप्ति मार्फत अदालत जानु अघि आयोगलाई प्रतिवेदन पुनरावलोकन गर्न आग्रह गर्ने र आवश्यक परे कानूनी उपचारका सबै विकल्प प्रयोग गर्ने पनि जनाएको छ। एमाले महासचिव शंकर पोखरेलले आज निकालेको विज्ञप्तिमा गएको भदौ 23 र 24 भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन तथ्यगत र कानूनी रूपमा त्रुटिपूर्ण रहेको र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अन्य मन्त्रीहरूलाई फसाउने उद्देश्यबाट प्रेरित रहेको निष्कर्ष निकालिएको उल्लेख छ। लिली थापा नेतृत्वको समितिले आयोगलाई बुझाएको मूल प्रतिवेदन र आयोगले सार्वजनिक गरेको सार संक्षेप बीच भिन्नता हुन सक्ने आशंका समेत विज्ञप्तिमा गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थापाको संयोजकत्वमा गठित समितिले पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानव अधिकार उल्लंघन गरेको निष्कर्ष निकालेको छ। साथै नयाँ कानून बनाएर के कार्यवाही गर्ने भन्ने बारे पनि सिफारिश गरेको छ।
1: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगत हेरेर अघि बढ़न सुझाव दिनुभएको छ। सरकारमा आएका नवयुवाले अघिल्ला कुरा तथा इतिहासलाई समेत मनन गरेर देश चलाउँदा राम्रो हुने उहाँको भनाई छ। निर्वाचन आयोगले आज काठमाण्डुमा गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उहाँले गएको फागुन 21 सम्पन्न प्रतिनिधि सभा सदस्य चुनाव विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनुभयो। चुनावबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आएको र नागरिकको मतलाई सम्मान गर्न पूर्व प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो। कार्यक्रममा पूर्व कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विषम अवस्थामा पनि सरकार, आयोग र सरकारवालाको सहयोगमा शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएको स्मरण गर्नुभयो। पूर्व गृहमन्त्री ओम प्रकाश रयालले नवयुवा आन्दोलनको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम गरी देशमा स्थायित्व कायम हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। छानबिन समितिका संयोजक अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री बालेन्द्र शाह समक्ष बुझाउनु भएको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। छानबिन समितिले गुरूङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोड़िएपछि गएको वैशाख 9 गुरूङले गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
1: सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका 769 विद्युतीय गाड़ीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार विशेष सूचनाको आधारमा मुस्ताङको कोरला नाकाबाट 775, नुवाकोटको पासाङ सड़क खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी विद्युत

0: गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा रहेका गाड़ीहरू वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया चलेर भित्राइएका हुन् भन्ने विषयमा समितिले विस्तृत अनुसन्धान गर्नेछ। छानबिनको अन्तिम प्रतिवेदन नआएसम्म सबै गाड़ी सशस्त्र प्रहरी बलकै निगरानीमा रहने भएका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। आज सूचना निकालेर संघीय मामिला मन्त्रालयले अबको 3 दिनभित्र हाजिर नभए कार्यवाहीको प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख गराउन मन्त्रालयले आह्वान गरेको हो। सरकारका मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनिएको छ।
1: पूर्व प्रधान न्यायाधीश एवं मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूलमर्म आधारभूत संरचना र प्रस्तावनालाई अक्षुण राख्दै शासकीय स्थायित्व तथा शक्ति सन्तुलनमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदलसँग आज भएको भेटमा उहाँले संविधान संशोधनको क्रममा संविधानको आधारभूत संरचनालाई खण्डित गर्न नहुनेमा जोड़ दिनुभयो। धार्मिक व्यवस्था सम्बन्धी तर्फ संकेत गर्दै उहाँले अहिलेको संवैधानिक व्यवस्था कायम राख्न र धार्मिक मामिलामा कुनै फेरबदल नगर्न सुझाव दिनुभयो। यस्तै कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमध्ये कुन उपयुक्त भन्ने बहसमा पूर्व प्रधान न्यायाधीश रेग्मीले हतारमा निष्कर्षमा नपुग्न आग्रह गर्नुभएको छ। संविधानमै 10 वर्षभित्र आयोगहरूको पुनरावलोकन गर्ने व्यवस्था रहेको स्मरण गराउँदै उहाँले राष्ट्रिय मानवाधिकार आयोगलाई मात्र बलियो र स्वायत्त केन्द्रीय आयोगका रूपमा राखी विषयगत अन्य आयोगलाई त्यसकै संरचनाभित्र समेट्न सकिने बताउनुभयो। यसबाट प्रशासनिक भार घट्ने र प्रभावकारिता बढ़ने उहाँको तर्क थियो। प्रदेशमा पनि आयोग गठन गर्न आवश्यक नरहेको उहाँले बताउनुभयो। कार्यदलका संयोजक असीम शाहले रेग्मीबाट प्राप्त सुझावलाई संविधान संशोधन बहसपत्र समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा 2 दिनको सार्वजनिक विदाले बिरामीलाई परेको शास्तिसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई पाँच दिने भ्रमण सकेर राष्ट्रपाका सभापति लामिछाने आज स्वदेश फर्किँदै मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका 779 गाड़ीबारे छानबिन गर्न समिति गठन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा लागू गरेपछि विशेष गरी बिरामीलाई शास्ति हुँदै आएको छ। स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि बहिरंग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरंग सेवा सञ्चालन गर्न अनि सट्टा विदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। दुई दिन विदा हुँदा अस्पतालमा बिरामीको चाप बढ़ेको छ। साथी विकास सापागाईले वीर अस्पतालमा भेटिएका केही बिरामी र बिरामीका आफन्तलाई अहिले तपाईँले भोग्नु परेको समस्या के छ भनेर सोध्नु भएको छ।
8: मेरो कृष्ण प्रसाद गौतम, म त यही काठमाडौँबाटै हो। ग्यास्ट्रिकको लागि दुःख चाहिँ बढी भयो सस्तो महँगो भन्दा पनि, अब तपाईँको दुःखले चाहिँ समस्या भयो कि अब पालो लिएर आइसकेपछि सहजीकरण हुनु भएन। अब कोही कता अल्मलिया छ, कोही कता अल्मलिया छ, अब कसैलाई तपाईँको यो कता जाने के जाने त्यो एउटा काउन्सिलिङ नै छैन। तल लाइन बस्यो, काउन्सिलबाट आयो, माथि आयो, पालो कुर्दा कुर्दा अब मान्छे जो आयो अगाडि उसको पालो भइरहेको छ। त्यो अब समस्या यही छ कि एउटा व्यवस्थापन चाहिँ कमजोर छ। चाप भयो तपाईँ कस्तो भयो भने अब एक दिन भयो नि अलिक सहज हुन्छ, एक दिन बढ्यो नि, त्यसको लागि चाहिँ अब विधाले नै अब प्रेसर चाहिँ झन् बढ्यो। अब लगभग अब तपाईँको हप्तामा पब्लिक अरू विधाहरू पढ्दाखेरि त हप्तामा दुई दिनको ठाउँमा चार दिन विधा थप्यो। अब एक त आइतबारले गर्दाखेरि झन् चापै बढ्यो, विधाले झन् समस्या नै बढायो।
9: दुई त परियो, म आमालाई लिएर त धारिङ आएको, आमाको अब त्यो पेटमा घाउ छ अनि समस्या हामीलाई छिटो भएन। हेर्दै हेर्नुहुन्न, हामी झमेलामा परेर आज दुई दिन भइसक्यो, खाना खान पनि जान सक्नुहुन्न। आमा चापला के अरे कुनै अवसर पर्छ अब भन्ने बित्तिकै हिँड्दाखेरि गाह्रो परेन। आज आफूलाई बढी भइरहेको छ, गाह्रो छ, बार परेन, डाक्टर भेटिँदैन भनेर हामी अब हट्न पर्यो होइन घरमै
10: बस्नुपर्छ। म अब यस्तै भोक्स हो अनि उपचार गर्न अब यसो बेला बेलामा यसो बिहोस् भन्ने होइन, अब धेरै समय लाग्दो रहेछ। ओ हात्तीको अब चाहिँ बिहिबार गरेको, अब यहाँ चेक जाँच गरेर हिजो बोलाएको, हिजो पनि ठुलो कामै भएन, ऊ अहिलेसम्म बस्नु परिरहेको छ। समस्या त अब यसै समस्या भएको, अब हामीसँग धेरै जाम हुँदैन, सरकारी भन्यो, अब सरकारी पनि त्यही झुट्या छुट्याइ घुमे घुमे गराउने।
11: रोनिसा पौडेल, म कलङ्कीबाट। उपचार गराउन नै त राम्रै छ, अब यस्तो धेरै मान्छेहरू हुन्छन्, लाइन बस्नुपर्छ, एकदम प्याक हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुने हो। त्यो डक्टरहरू त राम्रो हुनुहुन्छ, असर त गरिहाल्छ। अब एकदम इमर्जेन्सीहरू परेको बेला, अब केही परेको बेला डक्टरहरू अभाइलेबल नहुनु सक्नुहुन्छ, त्यस्तो हुन्छ, त्यही भएर गाह्रो पर्छ।
12: उमेश स्थापित, कस्तो मन्डप हुन्छ यहाँ? अब समस्या भन्छ नि यो विधाहरूलाई आउनलाई पनि अब एकदमै गाह्रो छ। अब विधाहरू हेर्ने भनेर अलि अलगै ठाउँ छैन, अब यो सबै एकै ठाउँमा हेर्नुपर्छ। हेर्दाखेरि धेरै जस्तो बिरामी पनि परिरहेको छ, अब यहाँ भन्नु पनि के भन्ने होइन, अलिक कठिनै छ। म अन्त जान्न भनेको अब पैसा धेरै खर्च गरेर सक्नु पऱ्यो, मेन त्यही हो। अब यो सरकारीमा अब कमै छ होइन, विधाहरू सबै देखाउन आउँदा अब त्यहाँ जस्तो सुविधा त के दिउँ अब सरकारले पनि होइन। बिरामी अब दुई दिन बिरा भन्यो, अब सानो मान्छेहरू बढिरहेको छ नि बिराले गर्दा नै, आइतबार बिराले नभएको भए त्यो पनि हेर्न आउँथ्यो, अलिकति कमै मान्छे हुन्थ्यो। अब दुई दिन बिरा छ भने हस्पिटल केही खुल्दै खुल्दैन, अनि त्यही हेरेर पनि मान्छे पनि बढेछ।
13: कमला उप्रेती शर्मा, बाग्राकोट। खासै राम्रो छैन, बिरामी लाइन लाग्नुपर्छ, टिकट काट्नलाई लाइन लाग्नु पर्यो, जचाउन लाइन लाग्नु पर्यो, बिल तिर्न लाइन लाग्नु पर्यो, एक घन्टाको ब्रेक छ, अब त्यो पर्खेरै बस्नु पर्यो, त्यति बेलासम्ममा अब पालो कुर्नै पर्यो होइन। सबै सिस्टम त्यति राम्रो छैन, तर अब शनिबार आइतबार बिदाले चाहिँ इफेक्ट चाहिँ गरेको छ बिरामीहरूका लागि नि। अब त्यस्तो समस्याहरू अब इमर्जेन्सीमा त हुन्छ, अब अरू पनि त बिरामी हुन्छ नि त होइन। सरकारी हस्पिटल जहीँ भिड चाहिँ छ, निजी अस्पतालमा उपचार गराउन अब धेरै खर्च लाग्छ होइन। त्यो त अब समस्या त्यस्तै छ, अब यिनीहरूलाई नि अब बिमाहरू बिमामा सबैलाई सहुलियत गराइदिएर चाहिँ गरे हुन्थ्यो।
14: दुई दिन बिदा हुन धेरै माफ गर्ने, यस्तो ठाउँमा चाहिँ एक दिन मात्रै गरे हुने हो।
1: दुई दिने सार्वजनिक विदाले बिरामीलाई शास्तिपछि फेरि पनि स्वास्थ्यकै खबर। औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम ग्रुपका औषधिको आपूर्ति र खपत सम्बन्धी विवरण तत्काल उपलब्ध गराउन सम्बन्धित पैठारीकर्तालाई निर्देशन दिएको छ। विभागले सूचना निकालेर नेपालमा आयात हुने प्लाटिनम ग्रुपका क्यान्सर औषधिको मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत तथ्याङ्क र आउँदो आर्थिक वर्षको अनुमानित आवश्यकता पेश गर्न भनेको हो। अत्यावश्यक औषधिको सूचीमा समावेश विभिन्न स्लाइनको आयात गर्ने देशको मूल्य समेत स्पष्ट रूपमा उल्लेख गर्न विभागले निर्देशन दिएको छ। विभागले यसअघि पनि सम्बन्धित आयातकर्तालाई तीन दिनभित्र आवश्यक विवरण बुझाउन पत्राचार गरेको थियो, तर केही पैठारीकर्ताले अहिलेसम्म विवरण नबुझाएकोले विभागले फेरि ताकेता गरेको हो।
0: सड़क विभागले वातावरण मैत्री र हरित सड़क निर्माणमा जोड़ दिएको छ। विभागले सड़क पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको हो। विश्व वातावरण दिवसको अवसरमा आज काठमाण्डुमा भएको वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डाक्टर विजय जैशीले विभागको जिम्मेवारी सड़क निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन अर्थात क्लाइमेट रेजिलेन्स र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताउनुभयो। सड़कका वरपर हरियाली प्रवर्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उहाँले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक एडीबी जस्ता दात्री निकायले पनि हरित सड़कको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिनुभयो। महानिर्देशक जयसिका अनुसार काठमाण्डु उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरण मैत्री सड़क निर्माण र हरियाली प्रवर्धनका कार्यक्रमहरू विस्तार गरिनेछ। सड़क डिभिजन काठमाण्डुका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुबोध कुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। आज मात्रै काठमाण्डुका सड़कमा झण्डै 200 बिरूवा रोपिएका छन्। आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
15: हाम्रा सेवाहरू
16: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्वकर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96, 98-514-2463।

0: तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बदेल, नीलगाई र दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, पालिका, सरकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। यस विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको ईमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। कार्यदलका संयोजक होम छेत्रीले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि नीति कार्यक्रम, राहत, क्षतिपूर्ति र व्यावहारिक व्यवस्थापनका उपायबारे राय सुझाव संकलन गरिने बताउनुभयो।
1: आज पनि नेप्से परिसूचक घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक 11.37 अंकले घटेर 2755.41 बिन्दुमा सीमित भएको छ। कुल 351 कम्पनीको 1,27,32,868 किटासियार 5,62,56,11,23 रूपियाँमा खरिद बिक्री भएका छन्। आज 74 कम्पनीको मूल्य बढ्दा 184 घट्यो भने 11 स्थिर रह्यो। कारोबार रकम भने झण्डै 1 अर्ब बढ़ेको छ। अघिल्लो दिन हिजो 4,70,00,00,000 कारोबार भएको थियो। अस्ति सामान्य घटेको शेयर बजार हिजो पनि दोहोरो अंकले घटेको थियो।
2: काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरूवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट विशेष ब्यूरोमा काज सरूवा गरिएको छ। गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरूवा सच्याएको छ। गएको जेठ 18 गते प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरूवा सूची मन्त्रालयले सच्याएको हो। अब उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ। काफ्ले विशेष ब्यूरोमा कार्यरत हुनुहुन्थ्यो। उपत्यका ट्राफिक प्रहरी कार्यालय क श्रेणीको कार्यालय हो। मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनु अघि 1 वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेनबीच चलिरहेको 4 वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गर्नुभएको छ। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष वार्ताको प्रस्तावसहित खुला पत्र लेख्नुभएको हो। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख छ। युक्रेन र रूसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उहाँको तर्क रहेको जनाएको छ। प्रस्तावित वार्ताको अवधिभर पूर्ण युद्ध विराम गर्नुपर्ने जेलेन्स्कीको प्रस्ताव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसअघि दुवै नेताबीच भेटवार्ता भए धेरै राम्रो हुने बताउनु भएको थियो। रूसी पक्षले पत्र प्राप्त गरेको पुष्टि गर्दै पुटिनलाई यसबारे जानकारी गराइने जनाएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्। नेपालले ओमान र मलेसियाले हङकङसँग सेमी फाइनलमा खेल्नेछ। दुवै सेमी फाइनलका खेल पर्सि आइतबार हुनेछन्। नेपालले समूह एको विजेता बन्ने क्रममा आफ्नो पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा हिजो मलेसियालाई 167 रनले पराजित गरेको थियो।
1: र अमेरिका, क्यानाडा र मेक्सिकोमा अर्को हप्तादेखि शुरू हुने फिफा विश्वकप फुटबल सन् 2026 फुटबल इतिहासकै सबैभन्दा धेरै प्रदूषण फैलाउने प्रतियोगिता बन्न सक्ने चेतावनी एक प्रतिवेदनले दिएको छ। फिफाज क्लाइमेट ब्लाइण्ड स्पट नामक प्रतिवेदनले प्रतियोगिताको विस्तारित स्वरूप, विशाल भौगोलिक फैलावट र हवाई यात्रामाथिको अत्याधिक निर्भरताले वातावरणीय असर उल्लेखनीय रूपमा बढ़ाउने जनाएको हो। न्यू वेदर इन्स्टिच्यूटले तयार पारेको अध्ययन अनुसार सन् 2026 विश्वकपबाट कम्तीमा 90,00,000 टन कार्बन डाइअक्साइड बराबरको हरितगृह ग्यास उत्सर्जन हुनेछ। यो सन् 2010 22 भएका विश्वकपहरूको औसत 47,00,000 टन उत्सर्जन भन्दा झण्डै दोब्बर हो। प्रतिवेदनले केही सम्भावित अवस्थाहरूमा यो संख्या 1,50,00,000 टन

0: पुग्न सक्ने उल्लेख गरेको छ, जसले यसलाई खेलकुद इतिहासकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता मध्ये एक बनाउन सक्छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा अहिले उठेका सबै विषयमा संवाद हुने भनाई। पाँच दिने भ्रमण सकेर राष्ट्रपा सभापति लामिछाने आज स्वदेश फर्कदै। मानव अधिकार आयोगको प्रतिवेदन विरूद्ध एमाले अदालत जाने। पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो। सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाड़ीबारे छानबिन गर्न समिति गठन। दुई दिनको सार्वजनिक विदाले बिरामीलाई शास्ति। सरकारले सट्टा विदा मिलाउन भने पनि कार्यान्वयन भएन। सहज उपचार नपाएको सेवाग्राहीको गुनासो। रूसी राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपति जेलेन्स्कीको खुला पत्र। युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान।
1: र एसियाली खेलकुदको पुरूष तर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने। यस वर्षको विश्वकप अहिलेसम्मकै सबैभन्दा प्रदूषणकारी प्रतियोगिता बन्न सक्ने चेतावनी।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: श्रीनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री कर्णेलको भनाई, संघीय सरकारका कारण 10 औं राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी।
1: कर्णालीमा एचआईभी संक्रमण बढ्दै घट्दै चुनौती भने अझै कायम, चालू आर्थिक वर्षको हालसम्म 31 जनामा संक्रमण पुष्टि।
0: बाँके, बर्दिया लगायत तराई मधेसमा तातो हावाको लहर चल्ने सम्भावना, सतर्कता अप्नाउन विज्ञको सुझाव।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णाली पहिलो खेलमा पराजित, लुम्बिनी र गण्डकीको विजय शुरूआत।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट। दिलु राउत र दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई www.radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कर्णेलले कर्णाली प्रदेशको राजधानी विजयनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन सरकार तत्पर रहेको बताउनु भएको छ। 19 वर्ष मुनिको राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजयनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कर्णेलले क्रिकेटको स्थायी संरचना निर्माणमा आफूहरू केन्द्रित हुने बताउनु भएको छ। कर्णालीलाई खेल क्षेत्रको हब बनाउनका लागि सीमित स्रोत र साधनबीच पनि प्रदेश सरकारले खेल पूर्वाधारहरू निर्माण गरिरहेको उहाँको भनाइ छ। मुख्यमन्त्री कर्णेलले 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश सरकार तत्पर रहे पनि संघीय सरकारका कारण ढिलो भइरहेको दावी गर्नुभएको छ। मुख्यमन्त्री कर्णेलले संघीय सरकारले कर्णालीलाई बजेटमा जहिले उपेक्षा गर्ने गरिएको बताउँदै अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिएको बताउनु भएको छ। अक्षरमा कर्णाली प्रदेश भनेर धेरै आउने भए पनि अंक आइपुग्दा ठिक टिठलाग्दो हुने गरेको उहाँको भनाइ छ। नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले कर्णालीबाट महिला क्रिकेटको विकास गर्नका लागि कर्णालीमा छनौट प्रतियोगिता आयोजना गरिएको बताउनु भएको छ। क्यानका कोषाध्यक्ष एवं कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर साईले कर्णालीमा खेलकुद पर्यटनको उच्च सम्भावना रहेको भन्दै यसमा 3 तहका सरकारले ध्यान दिनुपर्ने बताउनु भएको छ। उहाँले प्रदेश सरकारले क्रिकेटका पूर्वाधार निर्माण गरिदिए त्यसको संरक्षण रेखदेख र थप समृद्ध बनाउनका लागि क्यानले सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ।
1: कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे छलफल जारी रहेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीले सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा नयाँ कुरा केही भएको बताउनु भएको छ। नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै दलका नेता मंगल बहादुर शाहीले यो चालू आर्थिक वर्ष ल्याइएको नीति तथा कार्यक्रमकै कपी एण्ड पेस्ट भएको दावी गर्नुभएको छ। शाहीले यसमा नयाँ कुरा केही नभएको तर्क गर्दै कतिपय 3-4 आर्थिक वर्षमा आइरहेका तर कार्यान्वयन नभएका कुरा राखेको बताउनुभयो। कर्णाली प्रदेश सरकारले गत बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको हो।
0: कर्णाली प्रदेशमा एचआईभी संक्रमणको दर पछिल्ला वर्षहरूमा घट्दो क्रममा देखिएको छ। स्वास्थ्य सेवा निर्देशालय कर्णालीका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म 31 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष 2078-79 80 जनामा संक्रमण देखिएको थियो भने आर्थिक वर्ष 2079-80 57, 2080-81 38 र 2081-82 39 जनामा झरेको निर्देशालयले जनाएको छ। आज विजयनगरमा आयोजित राष्ट्रिय एड्स तथा रोग नियन्त्रण सम्बन्धी कार्यक्रममा निर्देशालयका संक्रमण दर घटे पनि चुनौती भने कायमै रहेको जनाइएको छ। कर्णालीका विभिन्न एआरटी केन्द्रमा हाल 770 जना एचआईभी संक्रमित नियमित उपचारमा रहेको निर्देशालयका एचआईभी फोकल पर्सन पदम बहादुर केसीले बताउनु भएको छ। अहिले प्रदेश अस्पताल सुर्खे, दैलेख अस्पताल, सल्यान अस्पताल, कालीकोट अस्पताल, रूपविम पश्चिम अस्पताल, राकम कर्णाली आधारभूत अस्पताल, सालकोट प्राथमिक स्वास्थ्य केन्द्र, मेहलकुना अस्पताल र दुल्लु अस्पतालबाट उपचार सेवा उपलब्ध हुँदै आएको छ। यी मध्ये प्रदेश अस्पताल सुर्खेतमा मात्रै 290 जना संक्रमित उपचारत रहेको फोकल पर्सन पदम बहादुर केसीले बताउनु भएको छ। यस्तै गर्भवती आमाबाट शिशुमा संक्रमण सर्न नदिन सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 2000 वर्षमा 33,740 गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ, जुन अपेक्षित संख्याको करिब 79% हो भने परीक्षण गरिएका मध्ये 2 जनामा संक्रमण पुष्टि भएको छ। केसीले प्रदेशमा एचआईभी परीक्षणको दायरा विस्तार हुँदै गएको छ भने उपचार सेवामा पहुँच पनि बढ़ेको बताउनु भएको छ। संक्रमित आमाबाट शिशुमा संक्रमण सर्ने जोखिम कम गर्न समयमै परीक्षण, उपचार र परामर्श सेवालाई प्राथमिकता दिएको उहाँको भनाइ छ। यस्तै पछिल्लो 4 वर्षमा 38 जना एचआईभी संक्रमितको मृत्यु भएको निर्देशालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
1: यस्तै एड्स हेल्थ केयर फाउन्डेशनका कार्यक्रम संयोजक सञ्जय कुमार पौडेलले संक्रमितको परामर्श, उपचारमा पहुँच वृद्धि, परीक्षण सेवा विस्तार र स्वास्थ्य कर्मीको क्षमता विकासमा सहयोग पुर्याउँदै आएको बताउनु भएको छ। उहाँले एचआईभी नियन्त्रण अभियानमा अझै विभिन्न चुनौती कायम रहेको भन्दै कर्णाली प्रदेशमा पनि प्रदेश अस्पताल सुर्खेतसँग सहकार्य गरी सन् 2018 सेवा सञ्चालन हुँदै आएको बताउनुभयो। नवीकरण प्लस सुर्खेतका अध्यक्ष देवेन्द्र पाठकले उपचारका लागि दुर्गम जिल्लाबाट सुर्खेत आउने संक्रमितले यातायात खर्चको समस्या झेल्नु परेको बताउनुभयो। संक्रमितका लागि आय आर्जनका कार्यक्रम सञ्चालन, पोषणयुक्त खानाको व्यवस्था तथा रोजगारीका अवसर सृजना गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। उहाँले एचआईभी संक्रमित प्रति समाजमा अझै पनि लाञ्छना र विभेद कायम रहेको उल्लेख गर्दै समुदाय स्तरमा थप सचेतना आवश्यक रहेको बताउनुभयो। संक्रमितलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सृजना गर्न राज्य र समुदाय दुवैको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ छ। 2030 एड्स महामारी अन्त्य गर्ने राष्ट्रिय लक्ष्य अनुसार संक्रमितको पहिचान, उपचार र भाइरल लोड नियन्त्रणमा 95 लक्षित हासिल गर्ने अभियान सञ्चालन भइरहेको छ।
0: सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई भीम कमला मल्ल छात्रवृत्ति वितरण गरिएको छ। आज एक कार्यक्रमको आयोजना गरेर सुर्खेत बहुमुखी क्याम्पसमा अध्ययनरत 109 विद्यार्थीलाई भीम कमला मल्ल छात्रवृत्ति वितरण गरिएको हो। प्रति विद्यार्थी 6,000 रूपियाँको दरले करिब 25,00,000 रूपियाँ अक्षय कोषबाट उपलब्ध गराइएको हो। यो छात्रवृत्ति प्रत्येक वर्ष नियमित रूपमा वितरण हुँदै आएको छ। आर्थिक रूपमा कमजोर तथा पढ़ाईमा मेहनती विद्यार्थीहरूलाई लक्षित गरेर संचालन गरिएको यो कार्यक्रमले धेरै विद्यार्थीहरूलाई राहत दिएको क्याम्पस प्रमुख माधव खनालले बताउनु भएको छ। अहिलेको महँगो समयमा कलेज शुल्क, किताब, होस्टेल र दैनिक खर्च व्यवस्थापन गर्न गाह्रो भइरहेको अवस्थामा यस्तो सहयोगले विद्यार्थीहरूलाई पढ़ाई छोड्नु नपर्ने अवस्था सृजना गरेको क्याम्पस प्रमुख खनालको भनाइ छ। छात्रवृत्ति पाएका विद्यार्थीहरूले यसको आफ्नो पढ़ाईलाई निरन्तरता दिन र भविष्यप्रति आशावादी बन्न रकम सहयोग हुने बताएका छन्। कार्यक्रममा वीरनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले शिक्षा क्षेत्रमा यस्ता सहयोगहरू अत्यन्त महत्वपूर्ण हुने बताउनु भएको छ। उहाँले गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र दीर्घकालीन रूपमा देशको विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। त्यस्तै कार्यक्रममा क्याम्पसका पूर्व प्रमुख तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्लले छात्रवृत्तिले विद्यार्थीहरूलाई अध्ययनप्रति अझ उत्साह र प्रेरणा थप्ने बताउनुभयो।
1: यस्तै यसअघि नै क्याम्पसमा 75,00,000 रूपियाँ लगातमा निर्माण गरिएको भीम कमला स्मृति भवनको समेत निर्माण गरिएको छ। भवन निर्माणले क्याम्पसको भौतिक संरचना मजबूत बनाउनका साथै अध्ययन, अध्यापन र अन्य शैक्षिक गतिविधि सञ्चालनमा थप सहजता पुर्याएको क्याम्पस प्रशासनले जनाएको छ। सहायक क्याम्पस प्रमुख रत्नबहादुर पाण्डेले कार्यक्रममा सहभागीलाई स्वागत गर्नुभएको हो भने कार्यक्रममा सेकोस्ताता कमला मल्ल तथा उहाँका परिवारका सदस्यहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो। भीम कमला मल्ल छात्रवृत्ति कार्यक्रमले आर्थिक सहयोग मात्र नभई गरीब तथा जेहेन्दार विद्यार्थीको सपनालाई अगाडि बढ़ाउने महत्वपूर्ण आधार बनेको कार्यक्रमका सहभागीले बताएका छन्। भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
3: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
4: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
2: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
4: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
3: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति, रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
2: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
4: र डडेलुले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीं कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटौं जुटाउँ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं अरूलाई पनि बचाउं।
3: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
5: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
6: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
5: जहाँ पाए त्यही जाने पनि होइन। भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छैन त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
7: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।
0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री खनेलको भनाई, संघीय सरकारका कारण 10 राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी र कर्णालीमा एचआईभी संक्रमण घट्दै चुनौती भने अझै कायमै, चालु आर्थिक वर्षको हालसम्म 31 जनामा संक्रमण पुष्टि लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। वीरेन्द्रनगर 11 रहेका दुई विद्यालयका 131 जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ। कर्णाली प्रदेशका सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले क्रियाशील लभ एण्ड होप नेपालले यो सामग्री वितरण गरेको हो। संस्थाले शिव माध्यमिक विद्यालयका 55 जना, कालिका आधारभूत विद्यालयका 76 जना गरी कुल 131 जना विद्यार्थीलाई स्टेशनरी सामग्री, विद्यालय पोशाक तथा झोला उपलब्ध गराएको छ। सहयोग प्राप्त गर्ने विद्यार्थी मध्ये अधिकांश छात्र रहेका छन्। शिक्षाको आधारभूत आवश्यकता पूरा गर्न कठिनाई भोगिरहेका बालबालिकालाई लक्षित गरी सहयोग गरिएको हो। विशेष गरी आर्थिक अभावका कारण शैक्षिक सामग्री र पोशाक व्यवस्थापन गर्न नसक्ने परिवारका बालबालिकाका लागि यो सहयोग महत्वपूर्ण मानिएको छ। लभ एण्ड होप नेपालले विगत 8 वर्षदेखि निरन्तर रूपमा कर्णालीका विभिन्न तथा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ। संस्थाका अध्यक्ष शम्भु शंकर पोखरेलले संस्थाले विद्यालय पोशाक, स्टेशनरी सामग्री तथा वार्षिक अध्ययन शुल्क व्यवस्थापनमा समेत सहयोग पुर्याउँदै आएको बताउनुभयो। वीरेन्द्रनगर 11 वडा अध्यक्ष खेमलाल देवकोटाले नियमित सहयोग पाएको पुष्टि हुने गरी उच्च शिक्षासम्म अध्ययन गर्न विद्यार्थीलाई सुझाव दिनुभयो। उहाँले अछामी, सुब्बा कुना र अमृत डाँडा क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई यो सहयोग महत्वपूर्ण रहेको बताउनु भएको छ।
0: बाँकी बर्दिया, दाङ लगायत तराई, मधेस प्रदेशमा अबको 3 दिन तातो हावा चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। लुम्बिनी र सुदूरपश्चिम क्षेत्रका प्रदेशका तराई भेगमा तातो हावाको लहर, हिट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अप्नाउन मौसमविदहरूले आग्रह गरेका छन्। उनीहरूले सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा नागरिकलाई मौसमको अवस्थाबारे थाहा पाइराख्न भनेका छन्। तातो हावा तथा हावा लहर थकाई लाग्ने, कमजोरी हुने, बढी तीर्थ लाग्ने, टाउको दुख्ने, खुट्टा बाउलिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले छर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगमा केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: कालीकोटको राजको नगरपालिकाको अध्यावधिक बेरोजु रकम 24,19,06,000 पुगेको छ। महालेखाको परीक्षण प्रतिवेदनले नगरपालिकाको वित्तीय व्यवस्थापनमा सुधार आवश्यक रहेको उल्लेखेको छ। प्रतिवेदन अनुसार नगरपालिकाको आय व्ययतर्फ 1,18,32,00,000 रूपियाँको लेखा परीक्षण गर्दा 2,73,00,000 रूपियाँ बेरोजु देखिएको हो। बेरोजु मध्ये 83,00,000 रूपियाँ असुल गर्नुपर्ने, 1,38,07,000 प्रमाण कागजात पेश गर्नुपर्ने तथा 52,82,000 रूपियाँ नियमित गर्नुपर्ने प्रकृति रहेको उल्लेख गरेको छ। महालेखा परिषदको कार्यालयका अनुसार आर्थिक वर्ष 80/81 सम्म नगरपालिकाको बेरोजु 21,45,17,000 रूपियाँ कायम भएको थियो। अघिल्लो बेरोजु फर्सेट हुन नसकी चालू वर्षको बेरोजु समेत थपिँदा कुल अध्यावधिक बेरोजु 24,19,06,000 रूपियाँ पुगेको हो। महालेखाको कार्यालयले बेरोजु फर्सेटलाई प्राथमिकता राख्दै वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धिका लागि आवश्यक सुधारात्मक कदम चाल्न राजकोट नगरपालिकालाई सुझाव दिएको छ।
0: हुम्लाको सिमकोट गाउँपालिका साथमा आगलागी हुँदा 3 तले घर आगलागीबाट नष्ट भएको छ। गए राती सिमकोट साथका महेन्द्र बहादुर साईको 3 तले घर आगलागीबाट नष्ट भएको प्रहरीले जनाएको छ। सातकोठी भवन आगलागी हुँदा सुन 3 तोला, चाँदी 100 तोला, नगद 2,00,000 गरी जम्मा 20,00,000 रूपियाँ बराबरको क्षति भएको हुम्लाका डीएसपी शंकर खड्काले बताउनु भएको छ। आगलागीको कारण भने खुल्न सकेको छैन।
1: धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
8: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
9: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू, प्राङ्गारिक तथा रासायनिक मलखात, च्याउको विभिन्न प्रजातिको बिउहरू, रासायनिक विषादी तथा झारनाशक विषादी, सूक्ष्म तत्व एवं भिटामिनहरू, इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर, पावर टिलर, टिपर, मकै रोप्ने, आलुको ड्याङ बनाउने, रोप्ने मेसिन, कम्बाइन मिल, राइस मिल र थोपा सिँचाइ सेटहरू, प्लास्टिक टनेल, ग्रिनेट, सिल्भर नेट, पावर स्पेयर टंकी, नर्मल स्पेयर टंकी, भाइजर मास्क, विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन, गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण, मिनी पावर टिलर, मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर, गुलरिया रोड, भुरीगाउँ बजार, बर्दिया, रोड राइटर, सुनिता कुमारी साही बम। सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
5: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
10: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
11: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
5: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
11: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डिफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
10: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
5: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
12: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
1: जनेरोको सम्पूर्ण उपचार सेवा उपलब्ध छ।
13: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
1: भर्ना खुल्यो
13: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
13: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51960 र 97-678-84-566।
14: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौं। बाँकी खबर: जुवा खेलेको आरोपमा रुकुम पश्चिममा 1 वडा अध्यक्ष सहित 6 जुवाले पक्राउ परेका छन्। प्रहरीले त्रिवेणी गाउँपालिका 4 वडा अध्यक्ष 47 वर्षीय नन्न राम बाठा, मुसिकोट नगरपालिका 11 48 वर्षीय कमल पुन, त्रिवेणी 5 44 वर्षीय दिल्ली बहादुर घरतीलाई पक्राउ गरेको हो। यस्तै यही ठाउँका 30 वर्षीय शिव विवश घरती मगर, नन्द कुमार घरती मगर र त्रिवेणी 2 40 वर्षीय मन बहादुर बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। रुकुम पश्चिम प्रहरीले गए राति करिब 2 बजेको समयमा त्रिवेणी गाउँपालिका 4 लामा खेत स्थित विमल बहादुर खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरी टोलीले छापा मार्दा जुवाको खालबाट नगद 1,76,000 रूपियाँ, 1 गड्डी खोलेको र 1 गड्डी नखोलेको तास बरामद गरेको छ।
1: समृद्ध भविष्यका आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारा सहित कर्णालीमा पनि विश्व वातावरण आजदेखि सप्ताहव्यापी रूपमा मनाइँदैछ। दिवसका अवसरमा वृक्षारोपण अन्तर्क्रिया लगायतका कार्यक्रमको आयोजना गरेको छ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रबन्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागेको बताउनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशैभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि विभागले जनाएको छ।
0: यसरी विश्व वातावरण दिवसको अवसरमा जुम्लामा एक बाल बालिका एक बिरूवा अभियान सञ्चालन भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र किराँत नेपालको सहजीकरणमा अभियान सञ्चालन भएको हो। जिल्लामा रहेका प्रत्येक बाल बालिकाका घरमा एउटा बिरूवा रोपण हुने किराँत नेपाल जुम्लाका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले बताउनु भएको छ। जिल्ला गाउँपालिकामा रहेका छवटा विद्यालय र वडा नम्बर छको रिपी बस्तीमा गरी जम्मा 500 बिरूवा रोपण गरिएको छ। किमो धुपी र स्थानीय स्तरमा पाइने बिरूवा रोपण गरिने भन्दै उहाँले एक हप्ताभित्र यो अभियान सघाउने लक्ष्य राखिएको बताउनु भएको छ। अभियानको पहिलो जेठ 22 गतेका दिनमा दुईवटा विद्यालय र दर्ता गरिएका बालबालिकाको घरमा 450 बिरूवा रोपिएको छ। अभियान अन्तर्गत जुम्ला जिल्लाका पातारासी गुठीचौर तिल्ला र तातोपानी गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका 2300 बालबालिका सहभागी हुने किराँत नेपाल जुम्लाका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले बताउनु भएको छ।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली कर्णाली प्रदेशले पहिलो खेलमै पराजय बिहोरेको छ। कालुञ्चो क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णाली लुम्बिनी प्रदेशसँग पराजित 54 रनले पराजित भएको 145 रनको लक्ष्य पाएको कर्णालीले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 90 रन मात्र बनाउन सके। कर्णालीका लागि शोभिका शाहीले 19, त्रिसन विश्वकर्माले 17 तथा उमा चौधरीले 16 रन बनाउनु भयो। कर्णालीलाई सस्तीमा समेट्न लुम्बिनीका सुप्रिया बुढा मगरले 3 तथा आयुषा भूषाल र असना चौधरीले समान 2 2 विकेट लिनुभयो। टस सारेर पहिला ब्याटिङको निम्ति पाएको लुम्बिनीले कस्तुर गौचनको 45 र अन्जी पाठकको 35 रनसँगै 4 विकेट गुमाएर 144 रन बनाएको थियो।
0: यस्तै गण्डकी प्रदेशले पनि प्रतियोगितामा विजय शुरूआत गरेको छ। गण्डकीले बागमती प्रदेशलाई 7 विकेटले हराउँदै शानदार शुरूआत गरेको हो। 96 रनको लक्ष्य गण्डकीले 18.1 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। गण्डकीका लागि चन्द्रमाया बरालले 38 र श्रेया साईले 22 रन बनाउनु भयो। पहिला ब्याटिङ गरेको बागमतीले 8 विकेट गुमाएर 95 रन बनाएको हो। बागमतीका एली यादवले 32 र सेविका कुमारी यादवले 18 रन बनाउनु भयो भने गण्डकीका कुशल गोदार नितु जीटी र रञ्जना साउदे समान 2-2 विकेट लिनुभयो। प्रतियोगितामा कालुञ्चो क्रिकेट मैदानमा भोलि बिहान 8:30 कोशी प्रदेश र मध्य प्रदेश बीच खेल हुनेछ। यस्तै वीरेन्द्रनगर रंगशालामा गण्डकी र लुम्बिनी तथा बागमती र सुदूरपश्चिम प्रदेश बीच हुनेछ। वीरेन्द्रनगर रंगशालामा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको प्रतियोगितामा देशका 7 प्रदेशका खेलाड़ीहरूको सहभागिता रहेको छ। प्रतियोगिता 11 दिनसम्म सञ्चालन हुने नेपाल क्रिकेट कर्णाली प्रदेश संघले जनाएको छ। खेल खबर सँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। वीरेन्द्रनगरमा स्थायी प्रकृतिको क्रिकेट मैदान बनाउन प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री कणेलको भनाई। संघीय सरकारका कारण 10 राष्ट्रिय खेलकुदमा ढिलो भइरहेको दावी।
1: कर्णालीमा एचआईभी संक्रमण घट्दै चुनौती भने अझै कायमै। चालू आर्थिक वर्षको हालसम्म 31 संक्रमण पुष्टि।
0: बाँकी बर्दिया लगायत तराई मधेसमा तातो हावाको लहर चल्ने सम्भावना। सतर्कता अप्नाउन विज्ञको सुझाव।
1: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटमा घरेलु टोली कर्णालीको पहिलो खेलमा पराजय। लुम्बिनी र गण्डकीको विजय शुरूआत।
0: भोलि बिहान 6:30 भेरी खबरमा फेरि भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलो राउत र दीपा कोरेला विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
15: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
16: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो। केक अर्डर गर्नका लागि कहाँ जाने?
17: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
18: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
19: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
18: प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।

0: शक्तिनगर बर्दियासँग मिलेर शान्ति बजारमा रहेको रेडियो गेरुवा एफएम 90.7 मेगाहर्जले तयार पारेको हो। यो कार्यक्रम बेलुका यसै समयमा र पुनः प्रसारण भोलिपल्ट बिहान 7 बजेदेखि रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज र रेडियो टाइगर 99.2 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। यसका साथै तपाईँ हामीलाई रेडियो गेरुवा .com.np टाइगर खबर .com र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सक्नुहुन्छ। गेरुवा गाउँपालिकाको स्थापना विक्रम सम्बत 2073 साल फागुन 27 गते भएको हो। साबिकका पातावार, पशुपति नगर, गोला र मनाउ गाउँ विकास समिति मिलेर गेरुवा गाउँपालिका बनेको हो। 78.41 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गेरुवा गाउँपालिकालाई 6 ओडाहरूमा विभाजन गरिएको छ। विक्रम सम्बत 2078 सालमा गरिएको जनगणना अनुसार गेरुवा गाउँपालिकामा 33,514 जनसंख्या रहेको छ। बर्दिया जिल्लाको सदरमुकाम गुलरियादेखि झण्डै 35 किलोमिटरको दूरीमा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र गेरुवा नदी, पश्चिममा राजापुर नगरपालिका कर्णाली नदी र कैलाली जिल्ला, उत्तरमा बर्दिया राष्ट्रिय निकुञ्ज र कैलाली जिल्ला अनि दक्षिणमा राजापुर नगरपालिकाले छुट्याएको छ।
1: जातीय विविधता रहेको यस गाउँपालिकामा विकासका प्रशस्त सम्भावनाहरू रहेका छन्। बर्दियाकै पर्यटकीय गन्तव्यको रूपमा रहेको ओखरिया इन्टेक यसै गाउँपालिका अन्तर्गत पर्दछ। सचेत राजनैतिक दल र उत्प्रेरित गाउँपालिकावासी समेत यो पालिकाका दरिलो अनि दिगो विकासको स्रोतका रूपमा रहेका छन्।
0: गेरुवा गाउँपालिकामा आधारभूत तहदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरूमा क्याम्पस 1, 5 मावि, 7 आवि, 1-8, 15 प्रावि, 1-5 सँगै 56 प्रारम्भिक बाल विकास केन्द्र रहेका छन्। स्वास्थ्य क्षेत्रमा यहाँ 4 स्वास्थ्य चौकी, 1 आयुर्वेद औषधालय र 1 सामुदायिक स्वास्थ्य इकाई तथा 72 ग्रामीण स्वास्थ्य स्वयंसेविकाहरूले सेवा दिइरहेका छन्।
1: आजको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा गेरुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भण्डारीज्यूसँग कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम नागरिकसँग जनप्रतिनिधिमा।
2: एकदमै धन्यवाद।
1: आराम हुनुहुन्छ?
2: हजुर, एकदमै राम्रो छु।
1: गेरुवा गाउँपालिकाको स्वास्थ्य शाखाले प्रभाव गरिरहेको सेवा सुविधा र यहाँको स्वास्थ्यसँग सम्बन्धित गतिविधिको विषयमा संक्षेपमा जानकारी गराइदिनुहोस् न।
2: धन्यवाद। स्वास्थ्य क्षेत्रमा गेरुवा गाउँपालिकाले नियमित खोप प्रदान गरेको छ। यस्तै गरेर 2 मुनिका बालबालिकाहरूको तौल अनुगमनका कुराहरू छन्। यसै गरेर पोषण सेवामा कडा कुपोषित बाल बालिकाहरूलाई व्यवस्थापन गर्ने कुराहरू गरिएको छ र यो सालबाट मध्यम कुपोषित बच्चाहरूलाई पनि व्यवस्थापन गरिएको छ। यस्तै गरेर सुरक्षित मातृत्व कार्यक्रम, गर्भवती जाँचका कुराहरू, प्रसूति जाँचका कुराहरू, संस्थागत सुत्केरी गराउने कुराहरू गरिएको छ भने यस्तै परिवार नियोजनका अस्थायी साधनहरू वितरण गर्ने कुराहरू, परिवार नियोजन सम्बन्धी परामर्शका कुराहरू गरिया छ। यस्तै क्षयरोग चाहिँ पत्ता लगाउने र त्यसपछि निदान भए पश्चात औषधि गर्ने कुराहरू, यस्तै समुदायमा कुष्ठरोगहरू पत्ता लगाउने कुराहरू, उपचार व्यवस्थापन गर्ने कुराहरू, स्वास्थ्य शिक्षाका कुराहरू गरिया छ भने यस्तै औलो सम्बन्धी रक्त परीक्षण, परामर्श, उपचार व्यवस्थापनका कुराहरू गरिया छन्। र अझै भन्ने हो भने गेरुवा गाउँपालिकाले आफ्नै पहलमा केही पोषण सम्बन्धी गतिविधिहरू पनि सञ्चालन गरेका छ। सुत्केरी महिलाहरूलाई सुत्केरी भएको 45 दिनभित्र अथवा सुत्केरी अवस्थामा पोसिलो खाना खुवाउनको लागि 5,000 नगदे प्रदान गर्ने गरिया छ। र यो नगदे प्रदान किन गरियो भन्दाखेरि कुनै सुत्केरी महिलाले फलफूल किनेर खान्छ, कुनै सुत्केरी महिलाहरूले माछा मासु अण्डाहरू किनेर खान्छ र कतिपय एकदम विपन्नहरूले चाहिँ चामल पनि किनेर खान्छन्। यसै अर्थले यो एकपटक सुत्केरी भएपछि एकजना महिलालाई 5,000 दिने गरिएको छ। यसै गरेर अझै सुत्केरी भएको महिलाको छोरी भएपछि छोरीको पोषण भनेर पनि 5,000 छोरी भए बापत पनि गेरुवा गाउँपालिकाले प्रदान गर्दै आएको छ। र गेरुवा गाउँपालिकाले आफ्नै पहलमा समुदायमा अहोरात्र गरेर काम गर्ने महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि

0: मासिक 1600 रुपियाँ प्रदान गर्दै आएको छ, जस अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो समुदाय र टोलबाट बच्चाहरू बालबालिकाहरू खोजेर खोप केन्द्रमा पुर्याउँछन्। यस्तै गाउँघर क्लिनिक सञ्चालन गर्दाखेरि उनीहरूले सहयोग गर्छन्। गर्भवती सुत्केरी महिलाहरू परीक्षणको लागि त्यहाँ पुर्याउँछन्। बालबालिकाको तौल अनुगमनको लागि गाउँघर क्लिनिकहरूमा पुर्याउँछन्। यस्तै महिला स्वास्थ्य स्वयंसेविकाले आमा समूहको बैठकमा पनि स्वास्थ्य शिक्षाहरू प्रत्येक महिना निरन्तर रूपमा प्रदान गर्दै आएका छन् र यस्तै आफूले महिनाभरि गरेको कामको रिपोर्टहरू बुझाउनको लागि एक दिन स्वास्थ्य संस्थानमा मासिक मिटिङमा जाने गरेका छन्। यस बापत उनीहरूलाई मासिक 1600 रुपियाँ पनि गाउँपालिकाले प्रदान गरेको छ, जसले गर्दाखेरि पनि स्वास्थ्य क्षेत्रमा केही टेवा पुगेको छ। र यो गेरुवा गाउँपालिकामा 2 आधारभूत स्वास्थ्य केन्द्र छन्, 4 स्वास्थ्य चौकीहरू छन् र यसै गरेर अहिले चाहिँ एउटा निर्माणाधीन आधारभूत अस्पतालहरू निर्माणाधीन अवस्थामा छ र त्यो आधारभूत अस्पताल निर्माणाधीन भएको वार्ड नम्बर 6 अहिले चाहिँ स्वास्थ्य चौकीबाट नै सेवा प्रवाह भइराखेको छ। त्यसको निर्माणको कार्य सम्पन्न भए पश्चात त्यहाँ औजार उपकरण कर्मचारी व्यवस्थापनका कुराहरू र सेवा प्रवाहका कुराहरू निर्माण पश्चात शुरू हुन्छ।
1: तपाईँको पालिकामा स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेका सेवा सुविधाका सन्दर्भमा जिल्लामा अलि उत्कृष्ट हासिल गरेको पनि सुन्नमा आएको छ, के कस्तो सुविधा प्राप्त भएर उत्कृष्ट हुन सफल भयो?
0: समग्रमा भन्ने हो भने हाम्रो गेरुवा गाउँपालिकामा म मात्र नभएर सम्पूर्ण स्वास्थ्य कर्मी, जनप्रतिनिधिहरू र आम नागरिक हरू पनि स्वास्थ्य सम्बन्धी धेरै सचेत छन्, जसको कारणले व्यवस्थापनको पाटोहरूमा गाउँपालिका अथवा जनप्रतिनिधिहरूले एकदमै सहयोग गर्नुभएको छ। यसै गरी सेवा प्रवाहको सन्दर्भमा स्वास्थ्यकर्मी साथीहरूले पनि एकदम अहोरात्र सेवा गरिराख्नु भएको छ र सेवा लिने सन्दर्भमा पनि आम नागरिकहरूले स्वास्थ्य चौकीबाट पाउनुपर्ने सेवाको लागि उहाँहरू आएर लिने गर्नुभएको छ, जसको कारणले गर्दाखेरि स्वास्थ्य क्षेत्रमा केही राम्रो देखिएको हो।
1: एम्बुलेन्सको अवस्था होइन, त्यसै गरी रात्रिकालीन अथवा इमर्जेन्सी बिरामीका लागि चाहिँ त्यस्तो के व्यवस्थापनका लागि स्वास्थ्य शाखाले पहल गरेको
0: छ? हजुर, एकदम अब गेरुवा गाउँपालिकाले 1 एम्बुलेन्स खरिद गरेर स्वास्थ्य चौकी पादाभारलाई हस्तान्तरण गरेको छ, जसले गर्दाखेरि अत्यावश्यक अवस्थामा प्रेषणका कुराहरूमा त्यो एम्बुलेन्सबाट पनि सहयोग भएको छ। सुत्केरी, आकस्मिक सुत्केरी, यहाँ चाहिँ सुत्केरा अवस्थामा जटिलता भएका सुत्केरी छन् भने तत्काल माथिल्लो निकाय अथवा माथिल्लो स्वास्थ्य संस्थाहरूमा प्रेषण गर्दाखेरि पनि त्यसमा पनि त्यो एम्बुलेन्सले चाहिँ सहयोग गरेको छ।
1: जस्तो स्वास्थ्य शाखाले बेला बेलामा प्रवाह गर्ने सन्देशमूलक कार्यक्रमहरू हुन्छन् होइन, अब अहिले अत्याधिक गर्मी छ होइन, पहिला अत्याधिक चिसो हुन्छ, अहिले विशेष गरी हामी गर्मीकै कुरा गरौँ, यो गर्मी सिजनमा पालिकावासी अथवा रेडियो सुन्ने सम्पूर्ण श्रोताले अपनाउनु पर्ने सावधानीका विषयमा यसो संक्षेपमा बताइदिनु।
0: हजुर, एकदमै राम्रो कुरा गर्नुभयो। अब अत्यधिक गर्मीको अवस्था पनि छ, बर्खाको सिजन पनि सुरुवात हुन लागेको छ, यसमा गर्मीमा प्राय गरेर प्रशस्त मात्रामा झोलिलो पदार्थहरू खाने अथवा पिउने गर्नुपर्ने हुन्छ अनि प्रचण्ड गर्मीमा हिँडुल गर्नु हुँदैन। हरियो सागपात, तरकारी र दालको झोल जस्तो यस्ता खाने पदार्थहरू प्रशस्त मात्रामा खानुपर्ने हुन्छ र बालबालिकाहरूलाई पनि दिउँसो चाहिँ घाममा हिडुल गर्न दिनु हुँदैन। विशेष गरेर यी कुराहरू सावधानी चाहिँ अपनाउनु पर्ने हुन्छ र यसको साथसाथै अब वर्षायाम पनि सुरु भएको कारणले पानी पनि प्रदूषण हुन सक्छ र पानी प्रदूषण भएमा झाडा पखाला, हैजा, आउमासी, रगत, टाइफाइड जस्ता रोगहरू हुने प्रबल सम्भावना हुन्छ। यसै अर्थले एकदमै स्वच्छ सफा पिउने पानी सबै आम नागरिकहरूले पिउनु पर्ने हुन्छ र एकदमै बाढी आएको अवस्थामा पानीलाई राम्रोसँग उमालेर मात्रै पिउने गर्नुपर्छ। विशेष गरेर मुख्य कुरा हुन्
1: यहाँको पालिकामा विद्यालय नस्वावधारणा नेपालकै सायदै दोस्रो प्रदेश 2 पालिका मध्येमा यो दोस्रोमा पर्छ, एउटा बागमतीको एउटा प्रदेश, बागमती प्रदेशको एउटा पालिका र लुम्बिनी प्रदेशको गेरु गाउँपालिकामा यो शिक्षा विद्यालय स्तरमा विद्यालय नर्सको अवधारणाले कतिको प्रभावकारिता भएको छ, कतिको सहज भएको छ, यहाँले अनुगमन गर्दा कस्तो पाउनुहुन्छ?
0: हजुर, अब यो गेरुवा गाउँपालिकाले विशेष गरेर स्वास्थ्य सम्बन्धी शिक्षाहरू, जानकारीमूलक कुराहरू प्रदान गर्नुको लागि दुईटा कुराहरूलाई विशेष गरेर फोकस गरेको, एउटो चाहिँ समुदाय भने अर्को विद्यालय। किन भन्दाखेरि विद्यालयमा किशोर किशोरीहरूको संख्या धेरै हुने भएको कारणले विद्यालय र समुदायलाई लक्षित गरेर स्वास्थ्य, शिक्षा, सूचना, सञ्चारका कुराहरू प्रदान गर्दाखेरि प्रभावकारी होला भन्ने उद्देश्यले एक मावि एक नर्स कार्यक्रम गेरुवा गाउँपालिकाले सुरुवात गरेको हो। विद्यालयमा नर्स, पाँचवटा माइलमा नर्सहरू व्यवस्थापन गर्दाखेरि उनीहरूले चाहिँ प्रजनन स्वास्थ्य शिक्षाहरू प्रदान गर्दै आएका छन्। अनि सामान्य उपचार व्यवस्थापनका कुराहरू पनि सामान्य किसिमको, अलिकता केही जटिलता भयो भने नजिकै स्वास्थ्य संस्थाहरू छन्, स्वास्थ्य संस्थामा प्रेषण गरिदिनुहुन्छ। सामान्य किसिमको, प्राथमिक किसिमको उपचार व्यवस्थापन पनि त्यहाँ गरिदिनुहुन्छ र किशोरीहरूलाई आइरन चक्की खुवाउने कुराहरूमा पनि उहाँहरूले सहयोग गर्नुभएको छ र स्वास्थ्य क्षेत्रका जस्तो पोषणका सन्दर्भमा पनि उहाँहरूले पोषण शिक्षा प्रदान गर्ने कुराहरू गर्नुभएको छ। त्यसपछि गएर उहाँहरूले स्वास्थ्य शिक्षाको माध्यमबाट नै भविष्यमा सबल नागरिक बनाउनको लागि छात्र छात्राहरूलाई शिक्षा दिने कुराहरूमा एकदम टेवा पुर्याउनु भएको छ।
1: अमित्र पालिकामा स्वास्थ्य शाखाबाट श्रुतिजन्य पदार्थ र यो मदिराजन्य, विशेष गरी अहिले लागु औषध दुर्व्यसनीमा परिरहेका युवाहरूलाई जनचेतनामूलक सन्देशमूलक कार्यक्रम गरिरहेको छ, यो न्यूनीकरण अथवा अन्त्य गर्नको लागि यहाँको गेलुवा गाउँपालिका स्वास्थ्य
0: छ भनेपछि यो चाहिँ महिला बालबालिका शाखाबाट सञ्चालन भइरहेछ। लागु पदार्थ दुर्व्यसनी विरुद्धको अभियानहरू, यस्ता कुराहरू महिला विकास शाखाबाट, शाखाबाट भइरहेछ। भनेपछि अब श्रुतिजन्य पदार्थ नियमन र नियन्त्रणको सन्दर्भमा भन्ने हो भने स्वास्थ्य कर्मीहरूले श्रुतिजन्य पदार्थहरू, लागु पदार्थहरू, यस्तै मदिराजन्य पदार्थहरूको सेवन नगर्नु भनेर उहाँहरूले पनि स्वास्थ्य शिक्षा दिइराख्नु भएको।
1: आगामी अङ्कमा पनि यहाँसँग थप विषयमा कुराकानी गरौँला। आजको अङ्कमा स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण गेरुवा गाउँपालिका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई भन्नै पर्ने छुटेका कुरा सहित के चाहिँ सन्देश दिन चाहनुहुन्छ?
0: म छोटकरीमा केही सन्देश भन्न चाहन्छु। आफ्नो बालबालिकाहरूलाई सम्पूर्ण खोपहरू पूरा गरिदिनु पर्ला। दुई वर्ष मुनिको बालबालिकालाई नियमित रूपमा मासिक तौल अनुगमन गरिदिनु पर्ला, तौल लिने कामहरू गरिदिनु पर्ला। गर्भ अवस्थामा गर्भवती भएको थाहा पाउने बित्तिकैदेखि लिएर सुत्केरी भएको 45 दिनसम्म चाहिँ परीक्षण गर्ने कुराहरू, स्वास्थ्य संस्थामा सुत्केरी गराउने कुराहरूमा एकदमै ध्यान दिइदिनु पर्ला। अनि यस्तै जो मसिनो ज्वरो अथवा ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने, खगारबाट रगत आउने, यस्ता किसिमका लक्षणहरू देखिया छन् भनेपछि स्वास्थ्य संस्थामा गएर सम्पर्क गरेर परीक्षण गरिदिनु पर्ला र सामान्य कुनै पनि रोग अथवा समस्या भएको खण्डमा त्यो अवस्थामा स्वास्थ्य संस्थामा गएर जाँच परीक्षण, परामर्श, सुझाव, सल्लाह लिइदिनु होला भन्ने मैले अपेक्षा गरेका छु।
1: निकै व्यस्त समयका बावजुद पनि रेडियो गेरुवाले सञ्चालनमा ल्याएको नागरिकसँग जनप्रतिनिधि रेडियो कार्यक्रममा समय दिनुभयो। महत्वपूर्ण समय र जानकारीका लागि गेरुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद भण्डारीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद।
2: तपाईँ अहिले रेडियो गेरुवा एफएम 90.7 मेगाहर्ज, रेडियो टाइगर 99.2 मेगाहर्जका साथै अनलाइनमा रेडियो गेरुवा .com.np, टाइगर खबर .com र हाम्रो पात्रबाट पनि रेडियो कार्यक्रम जनतासँग जनप्रतिनिधि गेरुवा गाउँपालिका गतिविधि सुनिरहनु भएको छ। यो कार्यक्रम रेडियो गेरुवा एफएम

0: लक्ष्मी
1: ए लक्ष्मी अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोरा छोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841485775।
5: होइन अञ्जना, पैसा खान शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
6: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
5: अनि टिभीएस कम्पनीको किन नि?
6: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
5: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
6: अब कता हुनु नि, हाम्रै भूमिका रहेको लाठा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगञ्जकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
5: ठाकुर बाबा नगरपालिका 1 भुरिगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 9815761 र 9814640650।
7: गर्जन छ सधैँ बाघ झैं, बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
1: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चारी स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनबी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
3: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
3: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरीगाउँ बजार, बर्दिया।
4: हार्दिक आमन्त्रण, यही जेठ 24 गतेदेखि 28 गतेसम्म दैनिक रूपमा बिहान 4:30 बिहान 6:30 पतञ्जली योगपीठ नेपालकी प्रथम सन्यासी आदरणीय गुरु पूज्य साधवी श्री देवकृपा ज्यूबाट योग कक्षा सञ्चालन हुने हुँदा सम्पूर्ण इच्छुक महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ। वृहत योग विज्ञान शिविर उद्घाटन हुने दिन यही जेठ 24 गते, समय बिहान 4:30 बिहान 6:30। स्थान ठाकुरबाबा नगरपालिका 7 कानपुर स्थित खेल मैदान मोहनपुर बर्दिया।
5: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना,
6: यही जेठ 23 गते शनिबारको दिन
5: बिहान 10:00 साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
7: बाँके बर्दिया दाङ ओ रोल्पा जिल्लाका सार्वजनिक निकायमा भ्रष्टाचार जन्य कसुर फिलक थाहा पहिलसे वा कौनो राष्ट्र सेवक कर्मचारी से घुस रिस्पट माग कर्लसे निम्न ठेगानामा उजुरी करिए।
8: सम्पर्क नम्बर कार्यालय प्रमुख 98-583-88-88, सूचना अधिकारी 98-585-788 ओ फोन नम्बर 081-550-626 550-627 फ्याक्स नम्बर 081-550-426
7: 24 घण्टा सम्पर्क कर सेकजिना मोबाइल नम्बर 98-580-53-488 साथै पैसा निलग्ना नम्बर 107 समेत सम्पर्क गरिए। ओ कार्यालय के इमेल caaanepalganj@gmail.com। अक्षय दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगंज बाँके।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैँ।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिने दिदी, नेपालगञ्जमा पाइने सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे मैले नमन सपिङ सेन्टरमा जाइपु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: नमस्कार श्री राम काका, के चल्दैछ?
5: टाइगर एफएम चलिरहेछ।
6: बर्दियाको आवाज रेडियो टाइगर

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छ
1: नेटवर्क CIN.

0: एनएलसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामिछाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ?
2: वस्तुको रूपमा व्याख्या छ, सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखेर त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामी छोटिका दिएका छौँ।
0: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन्द्र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोव सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रूसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोव सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रूसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रूमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रूसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाई छ। उक्त विस्फोटनका कारण कोन्स्टान्त्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रूमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्र बारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्कोको अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्कोको बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल दिमित्रियेभ भन्छन्, रूसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रूसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रूस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएफ। इरानले ओमानको खाड़ीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाई छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया बनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले हजार भन्दा बढ़ी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ। र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
1: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी स्पष्ट कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसर्च जस्तो पनि हो कयौं विषयको यो रिसर्च गर्ने काममा यो भ्रमणले मदत गर्छ भन्ने मैले आशा गरेको छु।
0: प्रधानमन्त्री मालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
1: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो हल्ला गरे जस्तो एकदमै भूल बजाएर हुँदैन, तर भूल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
0: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत दश गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
1: केही भन्न चाहन्न, निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौं, रहिरहन्छौ।
0: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शेर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
2: कतिपय प्रकार उहाँले भनेर देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण यी सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेशन गर्यौं सम्पत्तिको हकमा, र आएको रिकर्ड रिपोर्ट अनुसार चरणम र प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गर्दैका छौँ। जहाँसम्म विपक्ष प्रशासनको सवालको क्रममा हामी नेपाल भन्ने संस्था जो सभाको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कति जनालाई हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिएका छौँ, कतिपय समयलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
4: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
2: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिसोर्ट निकालिदिएका छौँ।
0: 3 सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार 4 वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई ताप लहर अर्थात हिटवेव भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभाव बारे प्रश्न गरेका छौं।
5: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना कम रहेको हुनाले चाहिँ केही दिनदेखि 35 डिग्री भन्दा नि माथि तापक्रम मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ यो नर्मल तापक्रम 30-38 डिग्री भए पनि फ्लाइट टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगत केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
6: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
5: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार, जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ हिटवेभको अवस्था हो यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना रहेको छ।
6: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
5: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर तत्कालको लागि त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
7: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराति आजोफ सागरको टागनरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियोपोल, बेयरडियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ड्रपजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढ़ी घाइते भएको जनाइएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
8: TheWorldService.com

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।

0: बाबा आज म तपाईँलाई घुमाउन जान्छु तीर्थ सधैँ हजुरको कचकच कचकच कहिले छोराले घुमाउनु गएन भन्नुहुन्छ आज तीर्थ जाने अब उतै मन्दिर छन् घुम्ने उतै रमाएर आउने हुन बा
1: तीर्थ छोराले तीर्थ राख्नु
2: तीर्थ
0: लानु भयो
1: हुन्छ हुन्छ